0: रेडियो अन्नपूर्ण 93.4।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188371, मोबाइल नम्बर 98434329।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्कुटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नु, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0168533123, 98028501, 98028501702।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513555928। विजिट www.landmarknepal.com।
6: प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarknepal.com।

0: संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल साउन 27 गते बुधबार, तदनुसार सन् 2026 अगस्त 12 तारीक नेपालसम्म 1146 साउन कृष्ण पक्ष औंसी तिथि। तपाईंलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने करमा छूट। गण्डकी प्रदेश विकास समस्या समाधान समितिको 15 बैठक सम्पन्न। अधिकार र स्रोत बाँडफाँडको विषयमा छलफल। साउनको अन्तिम मंगलबार गुरूङ समुदायले मनाए टोटे पर्व। गुरूङ समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान। सवारी लाइसेन्स प्रणालीमा नयाँ व्यवस्था। फारम भर्न राष्ट्रिय परिचय पत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य। सीट संख्याका आधारमा प्रदेशका मन्त्रालय बाँडफाँड गर्न ओली र प्रचण्डको निर्देशन। न्यूनतम साझा प्रतिबद्धता सार्वजनिक हुने। कास्कीका पालिकाहरूलाई सीमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउने म्याद 7 दिन थप। पुनरावलोकन सम्बन्धी मापदण्ड अनुसार समितिले कार्य गर्ने। सीरियाका पूर्व राष्ट्रपति असदलाई मृत्युदण्डको सजाय। विश्वका महासागरहरूमा जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन। र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट। दुई पटकको विजेता वेस्ट इण्डिजले छनौट खेल्नुपर्ने। चार तेक्वान्दो खेलाड़ीलाई कोरियामा स्वर्ण। स्वर्ण जित्ने सबै पुलिस क्लबका खेलाड़ी।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8-34।

समाचार प्रतिनिधि सभामा 182 जना सांसद त रासोपाकै छन्। सदनको बिजनेसलाई सहज रूपमा अगाडि बढ़ाउने मुख्य जिम्मेवारी सत्तापक्षकै हुन्छ, तर मंगलबार महत्वपूर्ण समयमा प्रतिनिधि सभा बैठक खाली खाली रह्यो। खानी बीच सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो। यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभामा सांसदको गणपूरक संख्या नै पुगेन। यो प्रस्तावमा गणपूरक संख्या पुगेको खण्डमा सांसदहरूले 72 घण्टाभित्र संशोधन हाल्ने समय शुरू हुन्थ्यो। नेपाली कंग्रेसका सांसद निष्कल राईले प्रतिनिधि सभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गरेका थिए। 3 मिनटसम्म घण्टी बजाउँदा गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अरियालले बैठक नै स्थगित गर्नु परेको छ। सभामुख अरियालका अनुसार 69 जना सांसद हुनुपर्नेमा 61 जना मात्रै बैठकमा रहेकाले बैठक स्थगित गर्नुपर्ने अवस्था आयो। सांसद नभएकै कारण अब एक सातापछि मात्र यो विधेयकमाथिको कार्यसूचीमा छलफल अगाडि बढ्नेछ। प्रतिनिधि सभाका सांसदहरूको गैर जिम्मेवारी पनि पटक पटक दोहोरिने गरेको छ। बैठकमा केही बेर सहभागी हुने त्यसपछि अन्यत्र जाने प्रवृत्तिले संसदमा हैरानी भइरहेको छ। सांसदहरू यतिसम्म गैर जिम्मेवार छन् कि नाम टिपाएर बोल्ने समयमा चाहिँ बेपत्ता हुने गर्दछन्। प्रतिनिधि सभामा मंगलबार खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल चल्दै थियो। सांसदहरूले विधेयकको सैद्धान्तिक पक्षमा धारणा राख्दै थिए। सभामुखको आसनमा बसेर उपसभामुख रूबी ठाकुर सभा चलाइरहनु भएको थियो। उहाँले सांसद रीना उप्रेतीलाई बोल्न समय दिनुभयो। त्यसपछि तयारी अवस्थामा रहन माननीय अरविन्द शाहको नाम लिनुभयो, तर रीना उप्रेती सभा कक्षमा थिएनन्। उपसभामुखले 3 पटक रीना उप्रेतीको नाम बोलाएर अरविन्द शाहलाई समय दिनुभयो। सांसद अरविन्द शाह पनि सभाकक्षमा थिएनन्। उनको पनि 3 पटक नाम लिएर अर्का सांसद गंगा लक्ष्मी अवाललाई बोल्न समय दिइयो। सभाकक्षमा एकपछि अर्को सांसदको नाम बोलाउँदा अनुपस्थित रहेको थाहा लागेपछि सभाकक्षमा रहेका सांसदहरू गलल्ल हाँसे, तर उपसभामुखले अनुपस्थित सांसदको नाम 3 पटक लिँदै अर्को सांसदलाई बोल्न समय दिइरहनुभयो। सभामुखले 3 पटक नाम बोलाउँदासम्म अनुपस्थित रहे अर्को सांसदलाई बोल्न समय दिने अभ्यास र कानूनी व्यवस्था दुवै छ, तर यस्तो दृश्य संसदमा पहिलो पटक देखिएको होइन। यो पटक पटक दोहोरिँदै आएको दृश्य हो। यसलाई हाटा प्रवृत्तिको रूपमा व्यङ्ग्य हुने गरेको छ। सांसदहरू संसद बैठकमा जान्छन् अनि हाजिर गरेर टाप कस्छन् भनेर छोटकरीमा हाटा भन्ने गरिएको हो। हाजिर गरेर निस्किएको भए पनि ती को सांसद थिए भन्ने थाहा लाग्दैनथ्यो। विधेयकमाथि बोल्न नाम टिपाउने र बोलाउँदा सभाकक्षमा नदेखिने प्रवृत्ति पनि बढ़दो छ। यसअघि 22 असारमा बसेको प्रतिनिधि सभा बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। यसमाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुश्री भट्टराई र नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले बोल्न नाम टिपाएका थिए। सभामुखले बोल्न शुरूमै सुश्री भट्टराईलाई समय दिए, तर उनी सभाकक्षमा थिएनन्। सभामुखले 3 पटक नाम बोलाए, त्यसपछि बोल्ने क्रममा रहेका अर्का सांसद सन्तोष सुब्बाको नाम बोलाए, उनी पनि सभाकक्षमा थिएनन्। सभामुखले 3 पटक नाम बोलाए। सभामुखले बोल्न समय दिन तेस्रो पटक नाम लिएका रासोपाका सांसद गोविन्द पन्थी भने सभाकक्षमा थिए। उनले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि श्रमिक अधिकारको संरक्षण गर्ने विश्वव्यापी प्रतिबद्धताका सम्बन्धमा धारणा राखे।

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज अपरान्ह 1:15 बजे बस्दैछ। सिंहदरबारमा बस्ने उक्त बैठकमा विभिन्न विधेयकहरू पेश गर्ने र सन्देश टेबल गर्ने कार्यसूची तय गरिएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्ने कार्यक्रम छ भने राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नेछन्। साथै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। साउन 10 गते बेलुका सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको झडपमा ओम प्रकाशको घटनास्थलमै र जय प्रकाश र रविन्द्र कुमारको उपचारका क्रममा ज्यान गएको थियो। यस्तै सुनसरी घटना के प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन 11 गते सिराहाको गोलबजारमा भएको झडपमा गणेश कुमार यादवको ज्यान गएको थियो। यसै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने करमा छूट दिने भएको छ। बैठकले एम्बुलेन्स र सब वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर भ्याट पूर्ण रूपमा छूट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। यसैगरी बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा 12 का निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। गण्डकी प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकमा प्रदेश तथा स्थानीय तहमा देखिएका विकास सम्बन्धी समस्या, संघ प्रदेश तथा प्रदेश स्थानीय तहबीचको समन्वय, कानूनी तथा नीतिगत जटिलता र आयोजना कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको छ। गण्डकी प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोग र प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागितामा भएको बैठकमा प्रदेशका विभिन्न जिल्लाबाट आएका विकास सम्बन्धी समस्या तथा जिज्ञासामाथि छलफल गर्दै समाधानका लागि सम्बन्धित मन्त्रालय तथा निकायलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ। बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैठकका एजेण्डा, प्रदेशमा देखिएका विकास सम्बन्धी समस्या तथा समाधानका लागि लिनुपर्ने निर्णयका विषयमा धारणा राखेका थिए। प्रदेश र स्थानीय तहबाट उठाइएका विषयलाई प्राथमिकताका आधारमा समाधान गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउन पर्नेमा जोड़ दिएका थिए। मुख्यमन्त्री पाण्डेले प्रदेशले सम्बोधन गर्न सक्ने विषयलाई सम्बोधन गरिने र संघ सरकारले सम्बोधन गर्नुपर्ने विषयलाई लेखेर पठाइने बताएका छन्। गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालले सहभागी जनप्रतिनिधिहरूले उठाएका समस्या तथा जिज्ञासालाई सम्बोधन गरेका थिए। प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकायबीच आवश्यक समन्वय गरी समस्या समाधानतर्फ अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गरेका थिए। साउन महिनाको अन्तिम मंगलबार गुरूङ तमु समुदायले आफ्नो मौलिक सांस्कृतिक तथा परम्परागत पर्व ठोटे हर्षोल्लासका साथ मनाएका छन्। कास्की, पर्वत, तनहुँ, स्याङ्जा लगायत गण्डकी प्रदेशका विभिन्न जिल्ला सहित देशका विभिन्न स्थानमा बसोबास गर्ने गुरूङ समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी टोटे पर्व मनाएका हुन्। टोटे गुरूङ समुदायको महत्वपूर्ण मौलिक पर्वका रूपमा लिइन्छ। यस पर्वमा गुरूङ समुदायका मानिसहरू परम्परागत वेशभूषामा सजिएर बाजा गाजा, नाचगान तथा विभिन्न सांस्कृतिक गतिविधि सहित उत्सव मनाउने गर्छन्। पर्वका अवसरमा समुदायका सदस्यहरू एकै ठाउँमा भेला भएर आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्ने परम्परा रहेको छ। तमोदी नेपालको अगुवाईमा गुरूङ समुदायका विभिन्न संघ संस्थाले 2052 सालदेखि
साउन महिनाको अन्तिम मंगलबार र चैत महिनाको अन्तिम मंगलबार सामूहिक तथा संस्थागत रूपमा टोटे पर्व मनाउँदै आएका छन्। वर्षमा दुई पटक मनाइने यो पर्वले गुरूङ समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको तमुदी नेपालका अध्यक्ष होमबहादुर गुरूङले बताएका छन्। अध्यक्ष गुरूङका अनुसार चैत महिनामा मनाइने टोटेमा गुरूङ समुदायका विभिन्न संघ संस्थाको सहभागितामा सामूहिक कार्यक्रम आयोजना गरिन्छ। साउन महिनामा भने देशका विभिन्न स्थानमा छरिएर रहेका तमु संघ संस्था तथा समाजले आआफ्नो स्थानीय परम्परा र अभ्यास अनुसार पर्व मनाउने गरेका छन्। अध्यक्ष गुरूङका अनुसार टोटे केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई गुरूङ समुदायको पहिचान, मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने माध्यम समेत हो। नयाँ पुस्तालाई आफ्नो भाषा, वेशभूषा, संस्कार, संस्कृति र परम्परासँग जोड्न पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताएका छन्।

राष्ट्रिय धर्मसभा नेपाल कास्कीको नवौं साधारण सभा तथा सातौं अधिवेशनले पुनः पोखरा चिसाखोला वेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल सिन्हाको अध्यक्षतामा 21 सदस्यीय कार्यसमिति चयन गरेको छ। समिति उपाध्यक्षद्वयमा पण्डित दीपक सापकोटा, सन्त बलराम सिगदेल, सचिव शिव प्रसाद गौतम रहेका छन्। त्यस्तै कोषाध्यक्षमा हरिलाल गिरी, प्रवक्तामा भीमराज भण्डारी, सह कोषाध्यक्ष शशि शर्मा र सहसचिवमा ज्योतिष धना शर्मा चयन भएका छन्। सदस्य धनपति अधिकारी, इन्दिरा आचार्य, सावित्री बस्याल, रूद्रमणि ढुंगाना, टुल्की पौडेल मनिषा, सुभद्रा चालिसे, भरत गिरी, नन्द प्रसाद बराल, जानुका चालिसे, झमलाल अर्याल, गणेशराज चपागाई, सीता खड्का र जयलाल पौडेल रहेका छनृ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन सम्बन्धमा भएको तीन बुधे सहमति कार्यान्वयन गर्न पाँच बुधे निर्देशन जारी गरेका छन्। उनीहरूले सरकार गठन र मन्त्रालय बाँडफाँडको मोडल बारे पनि सर्कुलर जारी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा निर्देशन जारी गरेका हुन्। मन्त्रालय भागभण्डामा प्रदेश सभामा दलहरूको सीट संख्यालाई मुख्य आधार बनाउने सहमति गरेका छन्। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनैतिक शक्ति सन्तुलनमा गणना गरिने सहमतिमा उल्लेख गरिएको छ। दुई दलले मन्त्रालय बाँडफाँड गर्दा पालै पालो प्राथमिकता दिने व्यवस्था हुने भएको छ, जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्नेछ भने दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्नेछ। त्यसपछि यही क्रम पाले पालो दोहोर्याउँदै सबै मन्त्रालय बाँडफाँड गरिनेछ। बजारमा ग्यास अभाव चुलिएर उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले सरकारको आपूर्ति तथा वितरण प्रणालीमाथि प्रश्न उठाएका छन्। सत्तारूढ रासोपाकी सांसदहरूले ग्यासको कृत्रिम अभाव, कालोबजारी र वितरणको अव्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् भने विपक्षी सांसदहरूले पनि उपभोक्ताले भोगिरहेको शास्ति तत्काल अन्त्य गर्न माग गरेका छन्। रासोपा सांसद आशिका तामाङले ग्यास अभावबारे कवितात्मक शैलीमा व्यङ्ग्य कसिन्, थानकोटको मान्छे ग्यासको खाली सिलिण्डर भर्न बालाजु र टेकु धाउनुपर्ने बताउँदै भनिन्, लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमालय फेदमुन्तिर कहिले बन्छ ग्यास भर्ने पँधेरो। रासोपाकी सांसद कुसुम महर्जनले बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी सृजना भएको बताएका छन्। अभावका कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको उनको भनाई रहेको थियो। रासोपाकी अर्की सांसद अप्सना बानुले भने ग्यासको अभावलाई सरकारको असफलता मात्रै भन्नु उचित नहुने तर्क गरेका छन्। ग्यास अभाव उपभोक्ताकै कारण भएको संकेत गर्दै भनेका छन्, हाफ सिलिण्डरबाट फूल सिलिण्डरमा फर्किँदा उपभोक्तामा अनावश्यक संचय गर्दा बजारमा दबाव सृजना भएको बताएका छन्। विपक्षी दल कंग्रेस सांसद गीता गुरूङले सरकारले ग्यासको अभाव छैन भनिरहे पनि सरकारको दावी एकातिर र नागरिकले अभाव तथा शास्ति भोगिरहेको अवस्था अर्कोतिर रहेको बताएका छन्। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251998190।
2: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-0031। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए, बीआईटीएम र बीएमटीएम, वार्षिक कार्यक्रम, बीबीएस, बीएससी माइक्रोबायोलोजी, बीएड र बीए, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
6: विस्तृत जानकारीको लागि
1: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 061518827527287।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात् 3 सेमिस्टरमा समयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजीद्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बिएससी अनर्स साइबर सेक्युरिटी र बिएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
11: हार जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
10: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
11: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कंसल्टेंट एनेस्थेसियोलॉजिस्ट डॉक्टर भूपेन्द्र कुमार तुलाचन, डॉक्टर विशाल गुरुंग, कंसल्टेंट फिजिशियन डॉक्टर अनुमोल पौडेल,
12: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑफ सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
19: होम केयर सेवा, होम केयर सेवा।
20: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
19: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
20: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
19: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
20: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
19: सुत्केरी नवजात शिशुको हेरचाह,
20: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
19: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
20: डाक्टर ल्याब सेवा,
19: औषधि डेलिभरी सेवा,
20: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ। 2083 साउन 1 गतेदेखि लागू भएको यो नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अध्यावधिक गर्न राष्ट्रिय परिचय पत्र आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ। यसबीच सर्भर अपग्रेड र नयाँ प्रणाली लागू गर्ने सन्दर्भमा सिस्टम डाउन भएर देशभरका यातायात कार्यालयमा साउन 1 गतेदेखि करिब 3 साता यातायात सम्बन्धी सबै सेवा रोकिएका थिए। अहिले सेवा सञ्चालनमा आइसकेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले स्पष्ट पारेका छन्। कास्कीका स्थानीय तहलाई सीमांकन पुनरावलोकन सम्बन्धी प्रस्ताव पठाउन थप 7 दिनको समय दिइएको छ। गाउँपालिका तथा नगरपालिका र ओडाको संख्या तथा सीमा हेरफेर एवं नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले म्याद थप गरेको हो। समितिले यसअघि साउन 11 गते पत्रचार गर्दै 15 दिनभित्र अध्ययन समिति समक्ष प्रस्ताव पठाउन स्थानीय तहलाई आग्रह गरेको थियो। तोकिएको अवधिमा अन्नपूर्ण गाउँपालिकाको मात्रै प्रस्ताव प्राप्त भएको समितिले जनाएको छ।

इन्जिनियरिङ तर्फ स्नातक तह अध्ययनको लागि विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएका विद्यार्थीलाई पोखरा स्थित प्रतिभा माविले मंगलबार सम्मान गरेको छ। इन्जिनियरिङ अध्ययन संस्थान पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउन सफल विद्यार्थीको सम्मानमा विद्यालयले मंगलबार कार्यक्रम राखेको हो। कार्यक्रममा विद्यार्थी सहित उनीहरूका अभिभावकलाई पनि सम्मान गरिएको थियो। सम्मान कार्यक्रमको विद्यालय संचालन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले उद्घाटन गरेका थिए। कार्यक्रममा विद्यालयका निर्देशक राकेश जोशीले विद्यार्थीको यो सफलतामा सबैभन्दा बढ़ी योगदान विद्यार्थीकै रहेको र त्यसमा अरूले साथ दिएको बताएका छन्। विद्यार्थी आफ्नै मेहनत बिना परिणाम राम्रो आउँदैन, विद्यार्थीकै मेहनतमा विद्यालय शिक्षक र अभिभावकको पहल पनि थपिन्छ, जोशीले भनेका छन्। यो रिजल्टले आगामी वर्षमा अरू विद्यार्थीलाई पनि सफलतामा डोर्याउन सघाउनेछ। प्रतिभा माविका प्राचार्य किरण सापकोटाले विद्यार्थीले आफ्नो मेहनत समर्पण र दृढ संकल्पका साथ लागेकाले यो परिणाम प्राप्त गर्न सफल भएको बताएका छन्। विद्यार्थीको यो उपलब्धि केवल विभिन्न विधा र श्रेणीमा राम्रो स्थान हासिल गरेको परिणाम मात्र होइन, यो त अथक मेहनत, निरन्तर प्रयास, अनुशासन, अनगिन्ती घण्टाको अध्ययन र आफ्नो लक्ष्यप्रतिको प्रतिबद्धताको परिणाम पनि हो, उनले भनेका छन्। सबैभन्दा महत्वपूर्ण कुरा, विभिन्न चुनौतीका बावजूद पनि निरन्तर अगाडि बढ़िरहने विद्यार्थीको साहसले यो सफलता सम्भव भएको हो। इन्जिनियरिङ अध्ययन संस्थानको यो प्रवेश परीक्षा अत्यन्तै प्रतिस्पर्धात्मक हुने र त्यसमा उत्कृष्ट स्थान हासिल गर्नु र छात्रवृत्ति प्राप्त गर्नु आफैमा निकै ठूलो उपलब्धि रहेको उनले बताएका छन्।

गगनगौड़ा स्थित गोगन माविमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। नर्सरीदेखि कक्षा दशसम्म अध्ययनरत 37 जना विद्यार्थीलाई विद्यालय ट्रयाक झोला र जुत्ता वितरण गरिएको हो। मंगलबार आयोजित एक समारोहका बीच पोखरा 32 का वड़ा सदस्य तीर्थबहादुर सुयलले विद्यार्थीलाई उक्त सामग्री वितरण गरेका हुन्। समाजसेवी तथा शिक्षासेवी पोखरा 30 का कृष्ण प्रसाद पौडेल र उनकी छोरी सन्ध्या पौडेलले संयुक्त रूपमा करिब 1 लाख रूपियाँ बराबरको शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेका हुन्।

0: सरकारले 22 साउनमा खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका 14 विजेताको नाम सार्वजनिक गरेको छ। आन्तरिक राजस्व विभागका अनुसार 1 साउनदेखि 15 साउनसम्मका विजेता मध्ये 10 लाख रूपियाँको बम्पर विजेता हेमराज जोशी हुन्। 1-1 लाख रूपियाँको उपभोक्ता पुरस्कार 15 जनालाई जितेका थिए। उनीहरू अनिशा खनाल, अमित राई, नरेन्द्र बहादुर विखे, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुन कुमार न्यौपाने, सपना न्यौपाने खनाल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार विके, प्रवीण कण्डेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ रहेका छन्। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालयले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा कानून बमोजिम पाउनुपर्ने 50% भाड़ा छूट तथा कम्तीमा दुईवटा आरक्षित सीटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन पहल थालेको छ। मन्त्री सीता बादीको निर्देशनमा मन्त्रालयले यस्तो पहल थालेको बताएको छ। तपाईँ रेडियो अनुपना 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपना हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपना हाइलाइट्समा एकैछिन विश्राम।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29-29।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ

0: थुप्रैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01685686536 मोबाइल 98560056 दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 01657700007 97623368 17
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 01745869 452715
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
6: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
5: फोन नम्बर 06145100
6: 06145100002 मोबाइल नम्बर 9856084466
5: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर
0: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
7: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
0: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
7: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै

0: सही पहचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारी का लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-0279-29।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764119905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256।
3: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
5: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्ट

विषम जनबन हाइलाइट्समा स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। सिरियाली अदालतले अपदस्त तानाशाही राष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। युद्ध अपराध र मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ। विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको बीबीसीले जनाएको छ।

0: अब खेल समाचार। अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकपमा छनौट भएको छ। वेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटायो। अफगानिस्तानका रहमनुल्लाह गुरबाजले 71 र कप्तान राशिद खानले नट आउट 37 रन बनाए। आयरल्याण्डका गविन होयले 4 विकेट लिएका थिए। नेपाली खेलाड़ीले दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा 4 स्वर्ण पदक जितेका छन्। 6 देखि 10 अगस्तसम्म छुन छन छानदोको ग्योमाशान रंगशालामा भएको च्याम्पियनशीपमा नेपाली खेलाड़ीले उक्त सफलता पाएका हुन्। अनुपम हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने करमा छूट। गण्डकी प्रदेश विकास समस्या समाधान समितिको 15 बैठक सम्पन्न। अधिकार र स्रोत बाँडफाँडको विषयसम्म छलफल। साउनको अन्तिम मंगलबार गुरूङ समुदायले मनाए टोटे पर्व। गुरूङ समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान। सवारी लाइसेन्स प्रणालीमा नयाँ व्यवस्था। फारम भर्न राष्ट्रिय परिचय पत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य। सीट संख्याका आधारमा प्रदेशका मन्त्रालय बाँडफाँड गर्न ओली र प्रचण्डको निर्देशन। न्यूनतम साझा प्रतिबद्धता सार्वजनिक हुने। कास्कीका पालिकाहरूलाई सीमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउने म्याद 7 दिन थप। पुनरावलोकन सम्बन्धी मापदण्ड अनुसार समितिले कार्य गर्ने। सिरियाका पूर्व राष्ट्रपति असदलाई मृत्युदण्डको सजाय। विश्वका महासागरहरूमा जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन। र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट। 2 पटकको विजेता वेस्ट इण्डिजले छनौट खेल्नुपर्ने। 4 तेक्वान्दो खेलाड़ीलाई कोरियामा स्वर्ण जित्ने सब पुलिस क्लबका खेलाड़ी। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई विदा दिनुहोस्। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना। गए अब रसायन केडियम राख्ने समय।

0: लाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिक्षामा कमी आउने बेचैन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329-29।
2: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्धचोक 10 पोखरा।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-10-31 97150-0-31। पोखरा न्यू रोड BND भवन, सानेमा बैंक रहेको भवन।
5: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
6: ओहो नासर बे, कति छाप डिजाइन बे मारेगा किन नि खनी तोला
7: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी तोला।
6: ए नै स्याबा मार दोकान पो मोना, नै प्रेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
7: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ। चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
6: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
7: समुदाय रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
6: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बिएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बिबिए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर अनि तिमी नि?
10: म त बिबिए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बिएचएम बिबिए बिबिए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 5-76-458।
11: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165371638844, वेबसाइट www.lagrandi.edu.np।
9: होम केयर सेवा, होम केयर सेवा,
12: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 0161411777, मोबाइल 9856997।
13: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
14: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
13: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
14: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
13: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
14: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
13: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
12: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 0161353123, 9008850701, 9008850702।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
16: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
16: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
17: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Gardai. Insuring Future.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडागुमुख भद्रकाली चौक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 5706612 र 9822979993।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084666।
4: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो
6: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्छन् त डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, इसिजी, इइजी, पिटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
8: फोन 061-572-648, 572-849।
10: एनसेल प्याक किन्नु भयो त?
11: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
10: एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
13: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
14: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
13: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
14: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
13: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
14: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
13: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
14: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
13: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिल्लीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। हरेक वर्ष विश्वभर युवाहरूको असीम ऊर्जा, नयाँ सोच र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ। आज अगस्त 12 अर्थात अन्तर्राष्ट्रिय युवा दिवस। युवा भनेको कुनै निश्चित उमेर समूह मात्र नभई परिवर्तनका संवाहक, देशका निर्माता र समाजलाई ऊर्जा दिने बलिया आधार स्तम्भ हुन्। तर आज हाम्रो देशको यथार्थलाई फर्केर हेर्दा एक गम्भीर प्रश्न उब्जिन्छ कि हाम्रा युवाहरूले आफ्नै भूमिमा आफ्नो भविष्य र सपना देख्न पाइरहेका छन् त? गाउँघर र शहरहरू युवाविहीन बन्दै गएका छन्। खाड़ीका तातो घाम, कोरिया वा जापानका कठिन श्रममा हाम्रा युवाहरू पसिना बगाउन बाध्य छन्। वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले शहरमा राम्रा घर, आधुनिक मोबाइल र मीठा खाना त दिएको छ, तर बदलामा गाउँमा मलामी जाने जनशक्तिको पनि अभाव र दैनिक जसो बाकसमा फर्कने युवाका सबहरूले सिर्जना गरेको सामाजिक पीड़ा अतुलनीय छ। रेमिट्यान्सको यो क्षणिक चमकले सधैँ देश चल्न सक्दैन। देशलाई समृद्ध बनाउन पुल पुलेसा, पूर्वाधार र आधुनिक सोचमा युवाको पसिना र सामर्थ्य आफ्नै देशमा पोखिनु अपरिहार्य छ। राजनीतिक अस्थिरता, नीतिगत जटिलता र निराशालाई चिर्दै युवावर्गलाई उद्यमशीलता र राजनीतिमा सकारात्मक हस्तक्षेप गर्न अब रोकिनु हुँदैन। यही पृष्ठभूमिमा आज हामी कुराकानी गर्दैछौं। पोखरामै कफी उद्योग मार्फत स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन गर्दै आउनुभएका युवा उद्यमी तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कास्कीका जिल्ला सदस्य एकराज नेउपाने हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग नेपालमा युवाहरूको वर्तमान अवस्था, राजनीतिमा नयाँ पुस्ताको भूमिका, नागरिक खबरदारी र वैदेशिक पलायनको दीर्घकालीन प्रभावका विषयमा रहेर केन्द्रित रहेर कुराकानी गर्नेछौ। सर नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। सबभन्दा पहिले आज अन्तर्राष्ट्रिय युवा दिवस, अन्तर्राष्ट्रिय युवा दिवसको यहाँलाई धेरै धेरै शुभकामना छ। आज यो अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा आज नेपालका आम युवाहरूको वास्तविक अवस्थालाई चाहिँ यहाँले कसरी नियालिरहनु भएको छ?
2: हाम्रो नेपाली युवाहरू अलिकति अन्यमा भएको मलाई खासै लागिराखेको यस्तो शिक्षाको क्षेत्रमा हेर्दाखेरि, उत्तर सुविधाको क्षेत्रमा हेर्दाखेरि, आफ्नै देशमा बसेर केही गरौं कि अथवा बाहिर जाउँ कि, एउटा खालको अन्यलता, राज्यले पनि स्पष्ट नीति नलिएको हो कि धेरै युवाहरूमा एउटा अन्यलता, देशमा बस्न सक्छु या सक्दिन, बाहिर जाने हो कि, धेरै किसिमको अन्यलता चाहिँ देखिन्छ।
1: अब यो अन्यलताका बीचमा धेरै युवाहरू भनौं न, एउटा हिसाबले हामी भन्ने गर्छौं युवा देशका गहना हुन्, युवा भविष्यका कर्णधार हुन्, होइन? यो धेरै कुराहरू हामीले भन्ने गर्छौं, युवा भनेको चाहिँ एउटा खम्बा हुन् देशको भनेर भन्ने गर्छौं। अर्कोतिर अन्तर्राष्ट्रिय विमानस्थलमा हेर्ने हो भने युवाहरूको लाम होइन लामो देखिन्छ, त्यो कहिले अहिलेसम्म पनि घट्न सकेको छैन। हरेक दिन दैनिक जसो होइन श्रम गर्नेको लागि चाहिँ लामबद्ध भएर गएको देखिन्छ। यो अवस्थालाई चाहिँ कसरी हेर्न सकिन्छ? अब अलिकति हामी राजनीतिक स्थिरतातर्फ पनि उन्मुख भइरहेका छौँ, होइन? विशेष गरेर अब यो जेएनजी आन्दोलनपछि अलिकति हामी चाहिँ स्थिरतातर्फ गइरहेका छौँ, अब अलिकति सम्भावनाको खोजी गरिरहेका, अलिकति हामी आशावादी पनि हुन थालेका छौँ। यो अवस्था सधैँभरि रहला वा अब अन्त्य हुनुपर्छ भन्ने लाग्छ?
2: मलाई चाहिँ यो अवस्था सधैँभरि रहला जस्तो चाहिँ लाग्दैन, तर केही अन्यताहरू रहन्छ, केही समय चाहिँ लाग्छ। राजनैतिक स्थिरता सुरु भएको छ त्यो पक्कै पनि हो, तर पनि हामीले पहिला युवाहरूलाई आफ्नै देशमा केही गर्न सकिन्छ, उद्यमशीलता सम्भावना छ, हाम्रो देशको कुन कुन क्षेत्रमा युवाहरू अघि बढ्न सक्नुहुन्छ, यो सम्भावनाको भन्ने कुरा राज्य स्तरबाटै अनुभूत हुने गरेर केही काम गर्न नसकेम यो खालको लामबद्धता देखिन्छ, हेर्नुहोस्। तर अहिले हाम्रो स्वयं प्रधानमन्त्रीज्यू र सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, सबै युवाको पार्टी र नयाँ परिवर्तनको एउटा जिम्मेवारी सहित थाहाको हुनाले कुनै न कुनै स्वरूपमा चाहिँ युवाहरूलाई यो आफ्नै देशमा अड्याउनु पर्छ अथवा अझै भनौँ बाहिर भएका डायस्पोरामा रहेका युवाहरूलाई पनि नेपाल फर्काउने अभियान चलाउनु पर्छ भन्ने उद्देश्य लिएर हिँडेको देखिन्छ। त्यसो भएको हुनाले यो खालको अन्यलता अथवा लामबद्धता लामो समय रहन सक्दैन होला भन्ने चाहिँ एउटा खालको विश्वास हामीले लिएका छौँ। केही दुई चार वर्ष त रहला तर त्यो बिस्तारै मात्र हुँदै जानेछ भन्ने कुरामा हामी विश्वास चाहिँ छौँ।
1: अब युवाहरूमा एउटा किसिमको चाहिँ एक्सट्रिम चाहिँ हुन्छ नि निराशा फ्रस्ट्रेसन पनि छ। अब यो त्यो कारणले गर्दाखेरि एउटा किसिमको भाष्य के छ निर्माण भइरहेको छ भन्दाखेरि नेपालमा जति गरे पनि हुँदैन वा नेपालमा केही हुँदैन भन्ने खालका चाहिँ भाष्य पनि निर्माण भइरहेको छ। यो भाष्यलाई छिर्नको लागि राज्य र समाज दुवैले के के कुरामा कहाँ कहाँ चाहिँ सुधार गर्नुपर्छ भन्ने लाग्छ?
2: मलाई चाहिँ यो तपाईँले भाष्य नै भन्नुभयो, वास्तवमा एक्सट्रिम असन्तुष्टिको भाष्य मात्रै बनाइएको हो। एक्सट्रिम असन्तुष्टि छ जस्तो चाहिँ मलाई लाग्दैन, तर पनि अन्यलता चाहिँ पक्कै हो। तपाईँ भनेको कुरामा युवा कता जाउँ मैले सुरुमा पनि जोडिएको थिएँ, कता जाउँ के गरौँ यही देशमा गरौँ कि बाहिर जाउँ कि, त्यो अन्यलता छ तर एक्सट्रिम चाहिँ छैन। अब राज्यले के गर्ने भन्ने कुरामा पहिले चाहिँ युवाहरूलाई नै हामीले व्यवहारवादी शिक्षा सुरुदेखि नै दिन सकेनौँ, व्यवहारवादी शिक्षा चाहिँ दिनुपर्ने देख्छ। त्यो बाल्यकालबाट नै उसको जीवन उपयोग हुने खालको शिक्षाहरू हामीले दिन सक्नुपर्छ। कस्तो भयो भने युवाहरूमा पनि अलिक बढी महत्वाकांक्षा हो कि बढी आशा हो कि आफ्नो जिम्मेवारी अलिक पुरा नगरेको हो कि जस्तो पनि देखिन्छ है। मलाई चाहिँ कस्तो लाग्छ भने सामान्य एउटा युवाहरूले अहिले व्यवहारवादी आफूलाई अभ्यास गरेको देख्दिन, त्यसलाई पहिला अभ्यास त व्यवहारवादी हुनु पर्यो। उदाहरण तपाईँको आफ्नो घरको कोठाबाट चाहिँ सुरु गर्न सक्नुहुन्छ। बिहान उठाएमा उठ्छ कि उठ्दैन, उठेर आफ्नो कोठा बिस्तारा मिलाउँछ कि मिलाउँदैन, ऊ आफ्नो परिवारलाई आमालाई बुवालाई घरको काममा सघाउँछ कि सघाउँदैन, अनि देशसँग असन्तुष्टि छ भन्छ हरेक काममा, कहिले कहीँ कर्मचारीसँग देखाउँछ, कहिले नेतासँग देखाउँछ, कहिले पुलिससँग असन्तुष्टि देखाउँछ, हरेक ठाउँमा असन्तुष्टि देखाउँछ। तर त्यसले कसरी व्यवहार गरिराखेका छ, त्यसको अनुभूत के हो, त्यसँग दस दिनसँगै बसेर त्यसले गरेका राम्रा नराम्रा पक्षहरूको बारेमा त्यसले अध्ययन गरेको छ कि छैन भन्ने विषय चाहिँ अलिक गम्भीर छ। त्यसो भएको हुनाले पहिला चाहिँ युवाहरूले व्यवहारवादी शिक्षा उसले ग्रहण गर्नै पर्छ र उसलाई ग्रहण गराउनको लागि घरबाटै विद्यालयबाटै सुरुवात चाहिँ गराउनुपर्छ एउटा कुरा छ। अर्को चाहिँ अलिकति राजनीतिक पार्टीहरूले मैले देखेको जहिले पनि युवाहरूलाई मात्रै प्रयोग गर्ने भए, युवाहरू लाई प्रयोग गर्ने आफ्नो स्वार्थ सिद्ध भइसकेपछि त्यो युवा जमातलाई वास्ता नगर्ने खालको कल्चर ट्रेन्ड देखिहाल्छ। तपाईँको चाहे हिजो सात सालमा बिपीहरूले पुष्पलालहरूले गर्दैखेरिको कुरा गरोस्, अहिले बीचमा गएर फेरि 46 सालको आन्दोलनमा के अरे नेपाली कङ्ग्रेसले होस् वा नेकपा एमाले होस्, पछि माओवादीले चाहिँ जनयुद्धमा युवालाई लयो, अहिले पछिल्लो पटक जेएनजी आन्दोलन फेरि युवाहरूकै उसबाट युवा चाहिँ प्रयोग मात्रै हुने भएको छ। त्यो चाहिँ प्रयोग हुनबाट हामीले रोक्नु चाहिँ पर्छ। युवालाई अवसर सिर्जना पनि सँगसँगै गरेर लानुपर्छ। उहाँलाई खालि राजनीतिको वरिपरि घुमाउने, राजनीतिक परिवर्तनको लागि प्रयोग गर्ने अनि सत्तामा पुगेपछि त्यो बाटै बुझिन चाहिँ गर्नु भएन। अनि अर्को एउटा के देखिरहेको छ, नेपालको अहिलेको युवाहरूमा अलिकति भाइलेन्स हो कि भन्ने पनि देखिरहेको छ। राज्य सत्ताले चाहिँ त्यो युवाहरू भाइलेन्स हुँदा चाहिँ राज्य सत्ताकै कमजोरी चाहिँ छ। हिजो कसैले चाहिँ रेलिङ भाँचे, हिजो कसैले चक्का जाम ढुङ्गा मुढा गरे, कसैले चाहिँ बन्दुक उठाए, अहिले आएर देशका हरेक महत्वपूर्ण ठाउँहरूमा आगजनी, व्यक्तिगत सम्पत्तिमा आगजनी, त्यो युवाहरूलाई त्यसरी प्रयोग गरेको हो कि अथवा युवा आफै आक्रोशित भएको हो कि, त्यस्तो खालको देखिया छ। राज्यले चाहिँ युवासँग एक खालको क्षमा पनि माग्नु पर्ने भएको छ। मैले मेरो नजरबाट हेर्दाखेरि हामीले तपाईँहरूलाई यो खालको काम गर्नलाई उद्धित गरायौँ, तर तपाईँहरूलाई उद्यमशीलता सिकाउनु पर्थ्यो, तपाईँहरूलाई व्यावसायिकता सिकाउनु पर्थ्यो, तपाईँहरूको प्राविधिक दक्षता विकास गर्नु पर्थ्यो, समय अनुकूल तपाईँलाई चाहिँ हामीले अघि बढाउनु पर्थ्यो, तर हामीले तपाईँलाई मात्रै प्रयोग गर्यौँ। त्यसो भएको हुनाले यो हामीबाट त्रुटि भयो, हामी राजनैतिक पार्टीहरूबाट गल्ती भयो, अब तपाईँहरूले तपाईँहरूको जीवनको लागि हामी केही गर्छौँ भनेर पहिला क्षमा आएर सुरु गर्नुपर्छ जस्तो लाग्छ। अनि युवाहरूले पनि अलिकति शान्त हुनु पर्यो, सानो कुरा हुने बित्तिकै ढुङ्गा मुढा गरिहाल्ने, आगजनीमा उछिहाल्ने। नेपाली समाज अहिले चाहिँ जेएनजी आन्दोलन पछि फेरि अस्ति चाहिँ तपाईँको मधेसमा एउटा सानो झिल्को देखियो, सानो कुरामा पनि आगजनीमा उत्रिहाल्ने, मान्छे मारिहाल्न अघि बढिहाल्ने, गलत भाषा अराजक भइहाल्ने। युवाहरू पनि सचेत हुनुपर्छ, यसो गरेर आफ्नै बन्धुहरूलाई आफ्नै समाजका कुनै दाजुभाइ दिदीबहिनीहरू गरेर खाएको ठाउँमा आग्रह नै गरेर त्यो समस्याको समाधान हुने छैन। बरु अलिकति सडकमा निक्ल, अलिअलि थोरै विद्रोहको ऊ चाहिँ फरक गर्नुपर्ने भयो। हामीले युवाहरूलाई यो जुन हाम्रो समाज अलिकति भाइलेन्टतिर जाँदैछ त्यसलाई चाहिँ रोक्नुपर्ने देखिया छ। अर्को कुरा मैले के देखिरहेको छु भने सोसियल मिडियाको पनि अलिक गलत प्रयोग भइरहेछ कि जस्तो लाग्छ। आफू खुसी जहाँ पनि जे पनि राखिदिने कुरा भइरहेछ, त्यसलाई पनि युवाहरू सचेत हुनुपर्छ। त्यो नियन्त्रण गर्ने विषय भन्दा पनि स्वयं आफै युवाले चाहिँ यो मैले गर्नु हुन्छ या गर्नु हुँदैन भन्ने कुराको सजगता बनाउनु पर्ने छ। राज्यले पहिला फेसिलिटेटरको काम नगरी हुँदै हुँदैन र युवाहरूलाई यसरी आफ्नो स्वार्थ मात्र प्रयोग गरेर युवाहरूको हक कहिले पनि हुँदैन। आफ्नो राष्ट्रको स्वार्थमा युवाहरू प्रयोग हुनै पर्छ, तर फेरि युवाहरूलाई उद्यमशीलताको उसको समग्र विकासको हितमा राज्यले फेसिलिटेटरको काम चाहिँ गर्नै पर्छ। सञ्जयजी,
1: अब हामीले अलिकति यो अघि तपाईँले त्यो भाष्यलाई भनौँ न सच्याउन कोसिस गर्नुभयो, नेपालमा केही हुँदैन भन्ने भाष्य होइन कि यो अलिकति अन्यलता हो भनेर तपाईँले सच्याउन कोसिस गर्नुभयो होइन। तपाईँ लामो समयदेखि चाहिँ यही क्षेत्रमा वनपोखरामै रहेर कफी उद्योगसँग वा योसँग सरोकारित रहेर व्यवसाय सञ्चालन उद्यम सञ्चालन गरिरहनु भएको छ। नेपालमा युवालाई व्यवसाय वा उद्यम सुरु गर्दाको चुनौतीहरू चाहिँ के देख्नुहुन्छ वा सम्भावना कस्तो देख्नुहुन्छ?
2: पहिलो चुनौती युवाले नै कुनै काम गर्न सुरु गर्दैछ भने उसलाई केही विषय नै थाहा छैन। म चाहिँ जस्तो मैले कफी उद्योग सञ्चालन गरिरहेको छु, त्यसको रिलेटेड काम गरिरहेको छु, मेरो काम राम्रो देखिरहेपछि हाम्रो युवा जमात चाहिँ मेरो कफी गर्न सुरु गरिरहेको छ, मैले कुन सङ्घर्ष गरेर त्यहाँ स्थापित भएछु भन्ने कुराको उसले अध्ययनै गर्दैन, कुनै पनि त्यो प्रयोग गर्दैन। मेरो चाहिँ कफी सप चलिरहेको छ, मेरो कफी इन्डस्ट्री चलिरहेको छ भने उसले चाहिँ अर्को कफी सप राखेको छ, उसको चाहिँ चलिरहेको छैन। पहिला चाहिँ जुन विषय हो, जे चिज गर्न चाहन्छ, त्यसको अध्ययन चाहिँ युवाहरूमा कम छ है। पहिला अध्ययन गर्नुहोस्, कसैले बाबाआमासँग गएर अलिकति पैसा मागेर म यो गर्छु झगडा गरेर यो गरेर चाहिँ बाबाआमाले नि यदि कतै बिग्रिन्छ भने छोराछोरीलाई बरु अलिकति पैसा खर्च गरेर अर्काइदिउँ भन्ने मात्रै एउटा मान्यता देखिन्छ क्या। त्यस्तो त्यो मान्यता दिएको चाहिँ हुँदैन। पहिला के हुनु पर्यो भने युवाहरूले केही कुरा गर्न चाहनुहुन्छ, उहाँहरूको गर्ने सोच छ भने त्यो विषयमा अध्ययन गर्नु पर्यो, तत्सम्बन्धी काम गरेका मान्छेहरूसँग फिडब्याक लिनु पर्यो, के छ सम्भावना, के छ यसका हिरर पक्षहरू, के छ हामीभन्दा उत्कृष्ट भएर आउन सक्छ नि त साथीहरू, सबै अध्ययन गरेन हाम्रा त कमजोरी हुन सक्छन्, हामी त सुरुवातमा गरेको सुरुको सङ्घर्षमा गरेका मान्छेहरू भयो भने चाहिँ उहाँले सबै अध्ययन गरेर सघाउनु काम गर्न सक्नुहुन्छ, तर रहरको मात्रै हिसाबले काम गर्नु भयो। त्यसो भएर मैले चाहिँ के भन्छु, रहरले यो क्षेत्रमा कुनै पनि क्षेत्रमा नआउ, तर आउनु चाहिँ धेरै सम्भावना छ। आफैले गर्यो भने हरेक मान्छेले अहिले हरेक चिज उपभोग गरिरहेको छ नि, हामीले उपभोग के वस्तुहरू सानो सानो चिज पनि बाहिरबाट चाहिँ निर्यात गरेर ल्याउनु परेको छ। हामीले त्यो कुराको फाइन्ड आउट गर्यो भने यहीँ चाहिँ हामीले त्यो उत्पादन गर्न सकिन्छ। सानो तहबाट हरेक क्षेत्रबाट सानो तहबाट उत्पादन गरियो, त्यो उत्पादनको त्यो उद्यमशीलताको क्षेत्रमा युवाहरू जोडिन सक्यो भने त सफलता कहीँ टाढा छँदै छैन नि। हामीहरू अहिले 80-85 लाखभन्दा माथि जनसङ्ख्या बाहिर गइसकेको छ, त्यो पनि सम्पूर्ण लगभग 80-90% युवा नै हो त्यहाँ गएको भनेपछि त हामीसँग त कति युवा नै बाँकी हुनुहुन्छ। हाम्रो यत्रो ठुलो देशमा हामीले यति धेरै चिजहरू उपयोग गरिरहेको छ भनेपछि त्यो उपयोग वस्तु उत्पादनमा हाम्रो युवा जोड्न सक्ने सम्भावना एकदम बोले छ। पहिला भएन, हुन सक्दैन भनेर निराशबाट सुरु गर्नु भएन कि, सम्भावनाबाट सुरु गर्नु पर्यो कि यहाँ हुन सक्छ, किन हुन सक्दैन, फलानु दाइले यति लामो समयदेखि गरिरहनु भएको छ किन छैन, फलानुले गरिरहनु भएको छ किन छैन, यहीँका मान्छेहरू हिजो सडकमा बसेको एक छाक राम्रोसँग खान नसक्ने मान्छेहरू आजसँग काम गरेर यहाँ स्थापित हुनुभएको छ भने म किन हुन सक्दिनँ भनेर सोच्नु पर्यो कि। यसले त काम बदमास गरेर पो पैसा कमाइन्छ कि, यसको त बाबुबाजेकै पहिल्यै थियो कि, यसरी मात्रै सोचेर चाहिँ भएन, सम्भावना छ। म त हेर्नुहोस् तपाईँको स्कुलले केटाकेटीदेखि त मेरो इतिहासको कुरा गर्नुहुन्छ भने म 8-9 कक्षा पढ्ने बेलादेखि दालमोट उद्योग सञ्चालन गरेका छु, मैले मैनबत्ती उद्योग सञ्चालन गरेका छु, मैले गार्मेन्ट उद्योग सञ्चालन गरेका छु, म विदेश केही समय बसेर युरोपमा केही समय बसेर फर्केर आइसकेपछि युरोपको देखेर चाहिँ नेपालमा चाहिँ कपडा धुने मसिनहरू सुकाउने मसिनहरू उपयोगी भएको रहन्छ भनेर त्यसको काम सुरु गरेका छु। मैले चाहिँ युरोपबाट फर्केर आएपछि स्टुडियो अपार्टमेन्टको कन्सेप्ट पहिलोपटक पोखरामा ल्याएको छु, जुन स्टुडियो अपार्टमेन्ट अहिले पोखरा लेक साइडमा त जसले घर बनाए पनि दुईटा तिनटा भयो भने बनाइराखेका छ, आफ्नो घरभन्दा माथि दुई तिनटा बनाउँदाखेरि महिनाको 50-60 हजार रुपियाँ सजिलै कमाएर जीवन चलाउन सक्ने वातावरण बनाएको छ। कफी उद्योग सञ्चालन, कफी सप सञ्चालन गरे भने सुरुदेखि नै सम्भावना देखेर त्यो क्षेत्रमा म कुदिराखेका छु। यो खालको सम्भावना सबै युवाहरूले देख्ने चाहिँ पर्छ, अर्काको देख्ने मैले चाहिँ सक्दिनँ क्या भन्ने अथवा अर्का पन्छाउने मात्रै भयो क्या, या त हुँदैन हुँदैन, किन हुँदैन, हामीले गरिरहेका छौँ। नेपालमा कति व्यवसायिक घरानाहरू छन्, त्यहाँका छोराछोरीहरू त त्यही दौडिरहेछन् नि त, हामीले कसैको उदाहरण दिइरहनु पर्दैन, तर बाबुबाजेहरूको त्यो चाहिँ व्यवसायिक विरासत त तिनै युवाले ढाइरहेका छन् नि, सम्भावना नभए त तिनै पनि बाहिर जान्थ्यो होला नि त।
1: जस्तै नयाँ व्यवसाय सुरु गर्न खोजे तपाईँले धेरै कुराहरू यसमा भनौँ न पृष्ठभूमिमा राख्नुभयो, तपाईँले आफ्नै पनि उदाहरण दिनुभयो होइन, तर हामीसँग के छ भन्दाखेरि एउटा व्यवसाय सफल भइसकेपछि कसैले गरेको एउटा व्यवसाय सफल भएपछि त्यसलाई फलो गर्ने र त्यसको अब चाहिँ मार्केट चाहिँ के छ अध्ययन नगर्ने त्यो खालको परिपाटीले गर्दाखेरि पनि यो जे गरे पनि चाहिँ भएन भन्ने खालको त्यो खालको पनि वातावरण निर्माण भयो होला सायद। यो नयाँ गर्न खोजिरहेका युवाहरूलाई चाहिँ तपाईँले अब एउटा सफल उद्यमीको हिसाबले चाहिँ के कुराहरू चाहिँ बढी ध्यान दिनको लागि सुझाव दिनुहुन्छ वा नयाँ व्यवसाय गर्नको लागि मन्त्र के हो?
2: पहिलो त आफू नै काम गर्नको लागि तयार हुनु पर्यो। युवा चाहिँ मैले अघि तपाईँ सुरुमै अलिकति जोडेको थिएँ, ऊ चाहिँ टाइममै पनि उठ्दैन, टाइमै उठ्दैन, उसले आफ्नो सामान्य कोठा सफा गर्दैन, उसले आफ्नो बाथरुम सफा गर्दैन, अथवा उसको जीवनै कतिपय मैले देखिरहेको छु एकदम हन्ता मैला छ क्या उसको। पहिला उसले त्यहाँबाट आफूलाई सुरु गर्नु पर्यो, उसले काममा घरको मान्छेलाई काममा सघाउन सुरु गर्नु पर्यो, बल्ल उसले काम के हो भन्ने कुरा अनुभूत गर्छ। त्यसपछि अब मैले कुनै उद्यमशीलता गर्नुपर्छ, म यहाँ मात्रै यसरी अड्के भने त म सफल हुन्न भन्ने कुराको चिन्तन उसको मनमा पलाउनु पर्यो। जब उसको मनमा त्यो चिन्तन पलाउँछ नि उसले 8-10 वटा सम्भावना भएका चिजहरू खुसी गर्नु पर्यो, अन्त अथवा उसको जीवनै कतिपय मैले देखिरहेको छु एकदम हन्ता मैला छ क्या उसको। पहिला उसले त्यहाँबाट आफूलाई सुरु गर्नु पर्यो, उसले काममा घरको मान्छेलाई काममा

0: कुनै अर्को खालको पर्यटन क्षेत्रमा गएर कुनै लगानी गर्ने हो कि ट्राभलतिर जाने हो कि ट्रेकिङतिर जाने हो कि अथवा आफै होटेल रेस्टुरेन्ट केही बनाउने त्यो 10-8 वटा चाहिँ ममा सम्भावना भएको यो अथवा अहिले त आइटीको यो विषय हेर्नुहोस् आइटी विदेशमा हरेक यहाँ बसेर विदेशको समस्या यहाँबाट समाधान हुन्छ मान्छे टिम बनाएर काम गरिराखेका छन् त्यो आइटी सेक्टरमा धेरै सफल पनि हुनुभएको छ युवाहरू होइन भनेपछि मेरो दक्षता मेरो सम्भावना कहाँ हो भनेर चाहिँ पहिला पत्ता लगाउने मलाई रुचि पनि हुन पर्छ कसैले गरेको रहर भन्दा नि मेरो दक्षता सम्भावना र मेरो रुचि भनेर त युवाले सोध्नु पर्यो कि अनि त्यो सबै सोचिसकेपछि मसँग भएको आर्थिक स्थिति के हो मलाई सम्भावना सबै कुरा छ तर मसँग आर्थिक स्थिति एकदमै सानो छ भने त्यहाँ पनि पुग्न सकिएन त्यसो भएर आफ्नो एउटा के भन्छ पुरानो भनेको छ नि घाँटी हेरेर हाल हार मिल्ने भन्छ नि हौ पहिला आफ्नो घाँटीको साइज के हो भन्ने कुरा पत्ता लगाउनु पर्यो कि त्यो घाँटीको साइज हरेक दृष्टिकोणबाट घाँटीको साइज पत्ता लगाएपछि ठ्याक्क त्यहाँ जाने चाहिँ सकिन्छ सम्भावना मजाले छ तर सानो दुलो छ घाँटीमा ठुलो हार मिल्छु भनेर त्यसले कोसिस गर्यो भने त त्यो विषयमा अड्किन्छ हेर्नुहोस् न यता आउने न बाहिर न भित्र हुन्छ त्यो नगरिकन बरु सुरुवातमा सानो इकाइबाट काम गर्न सुरु गर्यो भने र आफूलाई लगनशीलतातिर अनुभव गर्यो भने नेपालमा सम्भावना छ आशा एकदमै कसैले पनि नेपालमा हुँदैन सकिन्न नेपाल सकियो भन्ने यो भ्रमबाट छोड्दैछु सबैभन्दा सुन्दर देश हाम्रो यो पर्यटकीय सम्भावना अथाह छ हाम्रो राज्यले नै यो पर्यटकीय क्षेत्रलाई राम्रोसँग विश्व बजारमा प्रस्तुत गर्न नसकेको कारणले गर्दा पर्यटकीय क्षेत्र अलिकति कमजोर देखेको राजनीतिक स्थिरता र कनेक्टिभिटी बढाउन सकियो भने नेपालको पर्यटन क्षेत्र एउटा 10-8 वर्षपछि त्यो बुस हुनेवाला छ कि त्यहाँ चाहिँ मान्छेले बारीमा अलिकति तपाईँको चाहिँ साग उम्रायो भने पनि त्यो बेच्न चाहिँ सक्ने सम्भावना देखिन्छ हेर्नुहोस् होइन तपाईँ कृषि क्षेत्र पनि त्यस्तै सम्भावना छ म त अहिले कफी पनि लगाएर बसिरहेको छु मैले चाहिँ मेरो 100 रोपनी भन्दा बढीमा चाहिँ कफी लगाइरहेको छु भनेपछि त्यहाँ सम्भावना देखेर नि त पछिको फ्युचर देखेर लगाएर बसिरहेको छु नि त भनेपछि यो सम्भावना नभएको हुँदै पनि कस्तो भयो भने खोजी चाहिँ ठ्याक्कै नगर्ने त्यो हामीलाई पढाउँदाखेरि एउटा सरले एउटा उदाहरण दिनुहुन्थ्यो क्या दुईजना राति साँझमा चाहिँ बुक गर्दाखेरि अम्ठी हराएछ अनि अम्ठी हराएपछि बाहिर आँगनमा चाहिँ खोजेर बसेका थियो कोठाभित्र अम्ठी हराएछ हेर्नुहोस् बाहिर आँगनमा उजालो छ भनेर जुन लाग्छ भनेर खोजेर बसेर त भएन नि त्यो बरु के हो त्यो सिटा बाल्ने हो कि ढिबरी बाल्ने हो वा तत्कालीन अवस्था कुन लाइटको व्यवस्था छ त्यही लाइट व्यवस्था गरेर भए पनि कोठैभित्र अम्ठी खोज्नु पर्छ नि त तर हाम्रो चाहिँ अहिले भयो भने हराउँछ कोठामा खोजिन्छ बाहिर भन्ने भएको छ कि ठ्याक्कै मैले चाहिँ अझै के भन्छ भने त्यो मृगले आफ्नो नानीमा भएको पीडा थाहा नपाएर अन्त अन्त भौतारी जस्तो हाम्रो समाज भएको छ त्यसको लागि चाहिँ राज्य सत्ता पनि गर्दैछ हामी राजनीतिक पार्टीहरूमा नि त्यो एउटा खालको कमी कमजोरी छ युवाहरूलाई प्रयोग मात्रै गर्ने प्रचलन छ हामी सबै सुध्रेर उहाँलाई अवसर छ सम्भावना छ तपाईँ अघि बढ्नुपर्छ है भन्ने हिसाबले अनि हामीले बाटो तय गरिदिनै पर्छ उहाँहरू पनि कसरी आउनुपर्छ राजनीतिक पार्टीहरूलाई त्यो एउटा पार्वन्त बनाइदिनुपर्ने हुन्छ
1: अब विदेशमा ठूलो युवा जनशक्ति रहेका छन् र विदेशबाट भनौँ न एउटा वातावरण भयो भने चाहिँ विदेशबाट स्वदेशमै केही गर्न सक्छु वा केही गर्न चाहन्छु भन्ने युवाहरूको जमात पनि ठूलो छ अघि तपाईँले आफू पनि विदेश गएर भनौँ न युरोप गएर युरोपका त्यहाँका सिकेका कुरालाई अनुभवलाई चाहिँ यहाँ चाहिँ कार्यान्वयन गर्नुभएको विषय उदाहरण प्रस्तुत गर्नुभयो विदेशबाट फर्किएका युवाहरूको सिप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने ठोस योजना नेपालसँग किन हुन सकिरहेको छैन किन हुन जरूरी छ वा के कस्ता चाहिँ राज्यले यो विषयमा चाहिँ विदेशबाट फर्काउने त भनिरहेका हुन्छौँ हामीले होइन यसमा ठ्याक्कै के कुराहरू चाहिँ म्याच हुनुपर्छ
0: मैले चाहिँ के देखिरहेको छु भने विदेशबाट धेरै साथीहरू मेरो साथीहरू फर्केर यहाँ गर्छु भनेर आउनुभयो तर पहिलो दा के भन्छ गाछ नै ढुङ्गाला जस्तो चाहिँ स्थिति हो त्यो चाहिँ देखिया छ कि उहाँले कुनै एउटा कम्पनी दर्ता गर्न जान्छु भनेर भन्नुभयो भने त्यो कम्पनी दर्ता गरेर गर्नै चाहिँ झन्झट दिन्छ क्या धेरै कुरा तपाईँको हाम्रो प्रशासनिक कर्मचारी तन्त्र यसलाई सुधार गर्नुपर्ने देखिन्छ हेर्नुहोस् यसलाई एकद्वार प्रणालीबाट कसैले कुनै काम गर्न चाहन्छ भने आवश्यक डकुमेन्टहरू अनलाइनमा देखाउने राखिदिएर उसले डकुमेन्ट पेश गरेको 2-3 दिनभित्र वा कति दिनसम्मभित्र हो ऊ फेरि मेरो के हुँदैछ भनेर त्यहाँ पछ्याउन नपरोस् त्यसलाई सहज होस् कि ऊ चाहिँ एकदमै अन्यता त्यहीँबाट अन्यता सुरु हुन्छ हेर्नुहोस् पहिला त उसले यहाँको अब यहाँ के

0: बुझाउन्न, कतिपय साथीहरू एकदमै रहर गरेर साथीहरू लगानी गरेको पनि पाएँ मैले उहाँहरूलाई भने, ए तपाईँ बुझ्नु भएको छ, तपाईँ यहाँको सबै बुझ्नु भएको छ, ए किन नबुझ्ने, उसले गराएको छ, उसले गराएको छ, मैले नि गर्छु भनेर मेरो धेरै साथीहरू आएर पैसा पनि लगानी गर्नुभयो है। अनि त्यसको छ महिना आठ महिना पछि चाहिँ तपाईँ उहाँहरू छोडेर जानु, पहिला अर्काले देखे अर्काको देखा सिकी मात्रै गरेर भएन, पहिला त्यो चिज मबाट कति सम्भावना छ, म कति त्यसमा लागि पर्न सक्छु भन्न पर्यो, मसँग पैसा चाहिँ म हालिदिन्छु छोडिदिन्छु मेरो भइहाल्छ भन्ने दृष्टिकोण त्याग्न पर्यो, आफूमा लगनशीलता त्यो बनाउँछु भन्ने एउटा दृढ संकल्प चाहिँ छायो, त्यो सम्भावनाका आधारहरू पनि तय गर्नु पर्यो एउटा स्वयं व्यक्तिमा। अर्को राज्यले पनि काम गर्ने मान्छेलाई कहिले बत्ती छैन, कहिले चाहिँ तपाईँको पानी छैन, हामी त त्यो यदि धेरै आर्थिक बत्ती नभएर विदेशी पाहुनाहरू बसिराखेका हुन्छ, गर्मी भएको छ, एसी छैन, म छोडेर जान्छु त्यो भन्छ हेर्नुहोस् है। अब त यी एक दिन दुई दिनको कुराले गर्दा हरेक ठाउँमा जेनेरेटरै मात्रै लगानी गर्ने सम्भावना पनि हुँदैन, त्यो गर्ने आवश्यक देखिँदैन हेर्नुहोस् होइन। अब बत्तीले अप्ठ्यारो परिरहेको छ, पानीले अप्ठ्यारो परिरहेको छ, सुरुमा उद्योग दर्ता गर्न अप्ठ्यारो परिरहेको छ, दर्ता गरेर ल्याए ट्याक्स तिर्नलाई अप्ठ्यारो परिरहेको छ, ट्याक्स पनि दस ठाउँमा गएर तिर्नु परिरहेको छ। अनि अर्को कुरा के भने मलाई के लाग्छ भने कुनै पनि उद्यमशीलता उद्योग वा व्यवसाय कसैले सुरु गर्छ भने एउटा ब्रेक इभन पोइन्टसम्म पुग्ने बेलासम्म राज्यले कर पनि छुट दिनुपर्छ, विभिन्न खाले करहरू उसलाई छुट दिनुपर्छ, बल्ल पो ऊ स्थापित हुन सक्छ। भोलि उसलाई मानव दुई वर्ष वा तीन वर्ष उसलाई ब्रेक इभन समय चाहिन्छ भने राज्यले तीन वर्षसम्म कुनै किसिमको कर नलिने, चाहे तपाईँको एक लाख लगानी गर्नुहोस् चाहे एक अर्ब लगानी गर्नुहोस्, यो छुट दिने भन्यो भने त मान्छे त्यहाँ पनि जान्छ नि त। मैले एउटा यही कफीको बिजनेसको सन्दर्भमा कुरा गर्दा मैले अर्को एउटा पोखरा जाब, मेरो पोखरा जाब कफी हाउस हो, मैले अर्को एउटा ब्रान्च खोलेको थिएँ, ब्रान्च खोलेको तपाईँको एक वर्ष जस्तो भएको थियो, एक वर्ष जस्तोमा चाहिँ एकदमै राम्रो मान्छेको उयो थियो, त्यहाँ कसले के भन्न थाहा छैन, हामी भर्खरै सुरुवात गर्दैछौँ, चलेको पनि अनि अन्तर्राष्ट्रिय कार्यालयका कर्मचारी आएर मेरो डकुमेन्ट जम्मै बोकेर लिएर गइदिए, उसलाई हेर्नुहोस् है, अनि जम्मै बोकेर लिएर गए, लिएर गइसकेपछि त्यहाँ मेरो गल्ती के हो, मैले गरेर खान नपाउने कुरा हो, म भ्याकमा छैन, गाई छैन, ल म जानुपर्छ भने जान्छु, केही पनि अघि सर्दैन, केही पनि अघि सर्दैन, मैले मेरो आफ्नै फ्याक्ट भनेको, त्यसरी केही पनि अघि नसरेपछि कुनै माध्यममा त यसो खुसी बनाएर हेर्नु चाहिँ मैले एकदम अपर्चित मैले भनेको खुसी बनाएर त्यो फेरि आज 2017 कुरा होला, कुनै माध्यमबाट खुसी बनाए, त्यसपछि मेरो डकुमेन्ट फिर्तायो अनि केही गर्न पनि परेन, तर म फर्स्ट एड भएर मेरो चलिरहेको टु ब्रान्च मैले छोडिदिए क्या, बुन्द बुन्द मेरो दैनिक चान्सुन एक लाख रुपियाँ जस्तो सेल हुने ठाउँमा पुग्दै थियो, 50 देखि 1 लाखको बिचमा सेल हुने थियो, त्यो बेला मैले फाइदा राखेको थिइनँ कि, मैले अलिकति ग्राहक तान्ने पोलिसी मात्रै बनाएको थिएँ, म एकदमै खटिएर राख्छु, तर म फर्स्ट एड भएर म त्यो चिज छोडिदिएँ, मेरो अर्को पनि छ, म कतिजना जाने, मैले यो किन भन्न खोजेको भने राज्यले कम्तीमा 3 वर्ष 5 वर्ष के हो त्यो चाहिँ काम गर्न सुरु गर्ने उद्यमशील भएका मान्छेहरूको लागि त्यो छोडिदिनुपर्छ कि, किनभने त्यो एउटा उद्योगको कारणले प्रत्यक्ष राज्यले कर नभए पनि त्यहाँ काम गर्ने मान्छेहरूले रोजगारी पाएका हुन्छन्, त्यहाँ आउने उत्पादन, त्यहाँ आउने उत्पादन त बिक्री भएको हुन्छ, कति मान्छेले कति घरले अप्रत्यक्ष त्यहाँबाट सेवा पाएको हुन्छ, सिधा त्यहाँबाट कमाउने 10% मात्रै वा कति पर्सेन्ट हो कर, त्यही मात्रै राज्यले आँखा गाडेर त भएन नि त, त्यो सिर्जना गर्ने मान्छे हामी मानव मेरो त्यहाँ चाहिँ तत्कालीन अवस्था 25-30 जनाले काम गर्थे भने चाहिँ 25-30 जनाको घर चलिराखेको थियो, 25-30 जना तपाईँको चाहिँ उत्पादन गाउँमा कतै कृषि उत्पादन भएको थियो नि, त्यो 2-4 घरको उत्पादन मैले खरिद गरेका थिएँ, कफी मैले तत्कालीन अवस्थामा मैले कफी खरिद गर्थेँ, कफी खरिद गरेका थिएँ भनेपछि त त्यो सबै चिज ब्रेक लाग्यो नि त, राज्यले के देख्नु पर्यो भने मैले दिनुपर्ने रोजगारी के अरे एउटा निजी क्षेत्रले दिइराखेको छ भनेपछि त मेरो दायित्व निजी क्षेत्रले पुरा गरिराखेको छ भन्न सोच्नु पर्दैन, हरेक क्षेत्रमा सिधा आँखा मात्रै हेर्न भएन, राज्य फेसिलिटेटरको भूमिकामा हुनुपर्छ, राज्यले काम गर्ने वातावरण बनाइदिनुपर्छ युवाहरूको लागि।
1: सर, अब तपाईँ व्यवसायसँगै राजनीतिमा पनि हुनुहुन्छ, खास गरी हामीले अघि अलिकति युवाहरूमा चाहिँ वितृष्णाको फ्रस्ट्रेसनको कुरा गर्यौं, त्यसको जड भनेको राजनीतिक अस्थिरता हो, राजनीति हो होइन, राजनीतिमा जसरी हालीमुहाली गरे पुराना दलहरूले र जसरी युवाहरूलाई प्रयोग गरे त्यो कारणले गर्दाखेरि एउटा किसिमको युवाहरूमा फ्रस्ट्रेसन आयो, वितृष्ण आयो र यो देशमा केही हुँदैन, विदेश जानुपर्छ भन्ने किसिमको त्यो खालको होइन एउटा निर्माण भयो। झण्डा बोक्ने नारा लगाउने पुराना दलहरूले जसरी प्रयोग गरे नि, अब तपाईँहरू अहिले सत्तामा हुनुहुन्छ, तपाईँहरूको पार्टी सत्तामा रहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले युवाको अजेन्डा उनीहरूको ऊर्जालाई सम्बोधन गर्नको लागि पुराना दलभन्दा चाहिँ के फरक गर्नुपर्छ, के फरक गरिरहेको छ भन्ने लाग्छ?
0: पहिलो त सुरुवात नै हामीले चाहिँ युवालाई नै अवसर दिनुपर्छ भनेर हाम्रो मन्त्रीमण्डल तपाईँले हेर्नु हो भने प्रधानमन्त्री लगायत सबै युवा नै हुनुहुन्छ त्यहाँ, मलाई लाग्छ सबै 80% युवाहरू हुनुहुन्छ, 182 सांसदहरूमा अधिकांश युवाहरू हुनुहुन्छ। अब हामीले के गर्यौँ भन्दा पनि व्यवहारले चाहिँ देखिसकेका छ नि त होइन, हामीले युवालाई अवसर दिएछौँ, युवाहरू राज्यको मूल ठाउँमा युवाहरू हुनुभएको छ। अर्को कुरा चाहिँ तपाईँको युवासँग सम्बन्धित कार्यक्रमहरूको लागि पार्टीले चाहिँ अब बाहिर बस्ने युवाहरूलाई कसरी ल्याउन सकिन्छ, यही भएकोलाई कसरी चाहिँ रोकेर गर्नु सकिन्छ भन्ने हिसाबमा पार्टीले विभिन्न योजनाहरू ल्याउँदैछ, हामी त्यसमा काम पनि गरेका छौँ, सरकारले पनि त्यो काम गरिराखेकै छ हेर्नुहोस्। तर अहिले अहिले के भयो भने यो भर्खरै 2-4 महिना भयो त सरकार बनेको, भर्खर 2-4 महिनामै सरकारलाई कसरी कमजोर बनाउन सकिन्छ, कसरी चाहिँ हिजो तपाईँहरूले सिकाउनु हो, तपाईँहरूले सिकाउनु हामीले पनि सिकाएको छौँ, 2-4 लाख मान्छे सडकमा ल्याएर तपाईँहरूलाई चाहिँ हामी कसरी ढाल्नुपर्छ, तपाईँहरूकै सेवा गर्दैछौँ भन्ने खालका खेदपूर्ण अभिव्यक्तिहरू आएका छन् नि त। त्यसो गरेर हामी चाहिँ हामीलाई अलिकति होला हामीमा अनुभवको खाँचो हुन सक्थ्यो कि हामीसँग इमान्दारिता छ, हामी गर्छौँ भन्ने छ, तर केही सानातिना कमी कमजोरी लिएर हामीलाई सक्ने जसरी लागेका छन् त्यसले गर्दाखेरि हामीले ठ्याक्कै कार्यक्रमहरू लिएर आएर अघि बढ्नलाई अलिकति अप्ठ्यारो भएको स्थिति चाहिँ हो। तर पनि सबै युवाहरू भएको हुनाले केही न केही ठोस कार्यक्रमहरू, युवा मैत्री कार्यक्रमहरू आउँछन् केही समयमा आएर त्यो कार्यक्रमहरू हुन्छ, त्यस्तो केही छैन। आज हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले युवा संवाद भन्ने पनि प्रदेशले आयोजना गरेका छ, युवाका समस्याहरू के छन्, आज हामी देशव्यापी रूपमा हाम्रो पार्टीले नै देशव्यापी युवाका समस्याहरू के छन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा युवा संवाद कार्यक्रमहरू चलाइराखेका छौँ। आज हाम्रो 12 बजे यही के अरे तपाईँको ब्याङ्कुटमा पारदीको चाहिँ के भन्छ ग्यालेक्सी ब्याङ्कुटमा चाहिँ कार्यक्रम राखेका छौँ होइन, त्यहाँ युवाका समस्याहरू के छ, राज्यले कसरी सम्बोधन गर्न पर्छ, तपाईँहरूको के छ भन्ने विषयमा हामी संवाद कार्यक्रम गर्दैछौँ। पहिला उहाँहरूको समस्याहरू, उहाँहरूको इच्छा चाहनाहरू, क्षमताहरू हामी अध्ययन गर्छौँ, त्यो गरिसकेपछि त्यसलाई व्यवहारमा कसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुरा सरकारले सोचेको छ, पार्टीले पनि सोचेको छ।
1: अब युवाको नेतृत्व चाहियो भनेर जसरी भनौँ न, सबै कुरा व्यतिथिहरूको विरुद्ध सबै फ्रस्ट्रेसनहरू चाहिँ 2023-24 निस्कियो र त्यसले एउटा किसिमको परिवर्तन ल्यायो र युवालाई नेतृत्वमा पुर्यायो। अब युवाले पनि त गलत गर्दैन भन्ने त होइन, होइन, गलतलाई त गलतै भन्नु पर्ने होला, यो गलत नीतिका विरुद्ध नागरिक र युवाहरूले गर्ने खबरदारीको शैली चाहिँ कस्तो हुनुपर्छ? तपाईँले अघि भन्नुभयो नि विरोधको लागि मात्रै विरोध गरिरहेछन् होइन, वा विरोध मात्रै गर्ने कि रचनात्मक विकल्पहरू पनि प्रस्तुत गर्ने युवाहरूलाई, यो भनौँ युवा अहिले नेतृत्वमा पुगेका युवालाई राइट ट्र्याकमा ल्याउनु भनेको चाहिँ देशलाई पनि राइट ट्र्याकमा ल्याउनु हो होइन, के भन्नुहुन्छ?
0: होइन, युवाहरूले सम्पूर्ण रूपमा सही गर्नुहुन्छ भन्ने कुरा त मान्यता हुँदै होइन, कसैले पनि सम्पूर्ण सही गर्न सक्दैन, अन्य हुन सक्छ। तर अब मैले चाहिँ युवाहरूलाई के भन्छु भने जसरी मैले अघि पनि तपाईँलाई जोडेको थिएँ, बरु पहिलाको हाम्रो नेपाली समाजमा बिपीहरू पुष्पलालहरू युवा हुँदाखेरि चाहिँ उहाँहरूको युवापन कस्तो फरक थियो, कति सादगी जीवन थियो, तर पछिल्लो पटक चाहिँ 46 अथवा पछि माओवादीको 63 भनौँ 52 सालदेखि सुरु भएको त्यो जनयुद्ध भनेपछि युवाहरू अलिकति भाइलेन्ट अनि पछिल्लो जयन्ती आन्दोलन अलिक भाइलेन्टतिर चाहिँ युवालाई गऱ्यो, अब त्यसरी चाहिँ हुँदैन। मैले चाहिँ के लाग्छ भने जसरी एउटा विवेकशील मुभमेन्टले सुरु गरेको थियो, केही कुराहरू कुनै पनि सहरको मध्य केन्द्रमा युवाहरू गएर अथवा जसले पनि केही कुराहरू विरोध गर्नु छ भने कम्प्लेटहरू लिएर एक ठाउँमा ग्यादर भएर सबै तरिकाले आफ्ना कुराहरू राख्न पर्छ भन्ने मान्यता मैले बुझ्छु हेर्नुहोस्। त्यो गर्न त्यही पर्छ, भाइलेन्समा उत्रिनै हुँदैन, भाइलेन्समा उत्रिनु भनेको तपाईँको कहिले काहीँ मान्छेको चाहना नहुँदा नहुँदै जीवनभरि एउटा लामो अध्यायसम्म त्यो मेटेरै मेट्न नसक्ने घाव निर्माण हुनसक्छ, त्यसैबाट भाइलेन्सतिर जानु हुँदैन। हाम्रो दायित्व के हुन्छ भने अहिले नेपाली युवाहरू भाइलेन्सतिर गइरहेको कि भन्ने देखाएको छ, हाम्रो राज्यको दायित्व पनि त्यो भाइलेन्सबाट रोक्ने हुन्छ, उहाँहरूलाई उद्यमशीलता देखाउने हुन्छ, विरोध प्रदर्शनका कुराहरू गर्नुपर्छ, तर एउटा कुनै ठाउँमा केन्द्रित भएर मात्रै गर्नुपर्छ भन्ने मान्यता चाहिँ बोक्छौँ। अब सृजनात्मक हुनु पर्यो, अहिलेको समय अनुसारको देखाउनु पर्यो। बरु सडकमा कुनै नाटकहरू प्रदर्शन गर्ने हो कि, प्रश्नहरू प्रदर्शन गर्ने हो कि, पम्पलेटहरू प्रदर्शन गर्ने हो कि, के त्यो मान्छेलाई भित्र टच हुने तरिकाले गर्नु पर्यो कि, तपाईँको सडकमा गएछ डाङ्ग्रा डुङ्ग्रो हालेको छ, आग लगाएछ, यो गरेछ, त्यसरी हामीले युवाहरूलाई त्यसमा अभ्यस्त चाहिँ बनाउनु हुँदैन। हिजो कुनै कारण त्यहाँ पुग्यो भने अब हामीले युवाहरूलाई फर्काउनु चाहिँ पर्छ है। त्यसरी गरियो भने त न आफू रहन्छ, आज चाहिँ एउटाले गर्छन् भोलि अर्कोले गर्छ, त्यो बदलाको भाव रहन्छ नि। त्यसरी समाज तपाईँको हेर्नु त अफ्रिकी समाज कहाँ पुगिसकेका छन्, यही साउथ एसियाका पनि समाजहरू कहाँ पुग्दैछन्, तपाईँको मध्य पूर्व त्यसरी बिग्रिँदैछ। हाम्रो नेपाली त राम्रो राम्रो मन भएको समाज हो नि, इन्डिभिजुअल एभ्री इन्डिभिजुअललाई हामी हेऱ्यौँ भने कति राम्रो मन भएको छ। नेपालीहरू त्यस्तो भएको मान्छे होइन, तर हामीले कहीँ न कहीँ कतै न कतैबाट युवाहरूलाई त्यस्तो मान्छे प्रयोग गरेका छौँ, हामीले फर्काउनु पर्छ है। हाम्रो वास्तविक पहिचान अनुरूपै नेपाली युवालाई फर्काउनु पर्छ भन्ने मन लाग्छ।
1: हस्, यहाँलाई यो कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद छ। फेरि पनि अन्तर्राष्ट्रिय युवा दिवसको यहाँलाई धेरै शुभकामना।
0: ल, तपाईँहरूलाई र तपाईँको टिम अन्नपूर्ण रेडियो अन्नपूर्णलाई धेरै शुभकामना, र यो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मलाई बोल्ने जुन मौका दिनुभयो त्यो प्रति पनि तपाईँ र तपाईँको टिमलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
1: हस्, धन्यवाद, नमस्कार।
0: नमस्कार।
1: जानुहुन्थ्यो एकराज नेउपाने, विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी को कास्की जिल्ला सदस्य हुनुहुन्छ र पोखरा जाभा कफी हाउसका संचालक हुनुहुन्छ। विशेष गरी उहाँसँग अहिले चाहिँ नेपालमा युवाहरूको अवस्था, वर्तमान अवस्था कस्तो छ, राजनीतिमा नयाँ पुस्ताको भूमिका, नागरिक खबरदारी र वैदेशिक पलायनको दीर्घकालीन प्रभावका विषयमा हामीले केन्द्रित रहेर कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरुरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 5 60 33 5 60, 98 5 60 33 5 60। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
3: हेलो पोखरा, बीवाईडी सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारु हुँदैछ। यो सँगै बीवाईडी 3S फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
6: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
8: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
3: हृदय घात,
9: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-553-834।
8: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
10: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रान्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए
11: कलेजमा पढ्न सफल। माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
10: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165 73 163 582 844 वेबसाइट www.lagrandi.edu.np।
12: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
14: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
14: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9852355928। विजिट www.landmarknepal.com।

0: तपाईँ गीत संगीत बजार व्यवस्थापन गर्न म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियोमा अभिनय गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँको गीत संगीतलाई बजार व्यवस्थापन गरिदिनुका साथै म्युजिक भिडियोमा अभिनय गराएर यसै क्षेत्रमा स्थापित हुन महत्वपूर्ण सहयोग गर्नेछौ। सम्पर्क हिम सम्झौता डिजिटल प्राली, म्यानेजिङ डाइरेक्टर नन्दराम परियार, मोबाइल नम्बर 9841-9647-26, 9841-9647-26। साथै हरेक दिन बिहान 8:30 बजे एनटीभी प्लसमा प्रसारण हुने हाम्रो बहुचर्चित सांगीतिक कार्यक्रम संगीत समर्पण हेर्न नभुल्नुहोला।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010031, 9750010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0168585955076044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0165770007, 97623386।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: फ्रिस्टाइल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
10: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
11: होम केयर सेवा, होम केयर सेवा।
12: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा, पोखरा, निबागल्दी र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
14: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
13: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
13: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
14: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
14: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
15: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
18: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
19: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
18: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
19: शिखर इन्स्योरेन्सको सहकार्यमा
18: अस्पताल खर्च सहाराले गर्छ।
19: ई सेवा सबै सधैँ सँगै।
20: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
21: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बिग सात्रा भरोसा को यो यात्रा बिग मार्ट।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 01-4332-342-433-640।
7: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की, फोन 01-5781-5782-162।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि
7: रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन

उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक। यति बेला पूर्वाह्नको 9 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
3: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
6: गुड मर्निंग पोखरा।
3: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अन्नपूर्ण किराना वृद्धिलो छर्मेको हर्समा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि स्वामीजनमा साथ दिनुभएको छ। प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नि, जहाँ हुनुहुन्छ तपाईँ हामी सँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ, होइन र चाहिँ रमाइलो पनि छ, घुमाइलो पनि छ, होइन हाम्रोतिर भने अब तपाईँकोतिर चाहिँ के छ, होइन घाम लागिया छ कि पानी परेको छ कि? एनिवे मान्छेहरूलाई चाहिँ घाम लागे पनि पिरै छ, पानी परे पनि पिरै छ, होइन
1: घाम लागेपछि बिछट्टै घाम लाग्छ,
0: बिछट्टै घाम लाग्छ, फेरि बिहानबाट छिरिक्कै घाम लाग्छ कि, होइन
1: पानी परेपछि पनि फेरि बिहानदेखि पानी पर्छ,
0: पानी पर्छ। तर अब घाम लाग्दा भन्दा चाहिँ तिमीलाई चाहिँ के, पानी पर्दा रमाइलो लाग्छ, घाम लाग्दा रमाइलो लाग्छ?
1: होइन घमाइलो रमाइलो भन्ने शब्द के छ उठ्या छ, रमाइलो घमाइलो भनेर त घाम
0: लाग्छ मलाई त, त्यसरी जाडो भयो भने चाहिँ रमाइलो लाग्छ मलाई तिमीले चाहिँ
1: होइन हिजो अल्छी अल्छी भनेर अल्छी दिवस मनाएको थिएँ नि, होइन पानी परेपछि त अलिक अल्छी लाग्दो हुन्छ कि,
0: पानी परिसकेपछि अल्छी लाग्दो रहेछ मलाई, फेरि एकदम चटक्कैसरी घाम लाग्छ नि, एकदम अल्छी लाग्छ कि, त्यो केही गर्ने काम त्यो जागरै आउँदैन फेरि, त्यस्तो हुन्छ।
1: पानीले बाटो घाटो दिएन भन्छ नि त,
0: पानीले बाटो होइन बाटोको काम गर्न नसके पनि घरभित्रमा धेरै कामहरू हुन्छ नि, त्यो पानीले घरकै कामहरूमा पनि अब गर्न चाहिँ मन लाग्छ कि, त्यो जागरण आउँछ होइन, अब त्यो जब घाम लागेको हुन्छ नि एकदम आलस्य भएको हुन्छ क्या जिउ नै, त्यस कारण चाहिँ त्यो कारणले पनि त्यो पानी परे पर्दाखेरि चाहिँ रमाइलो लाग्छ नि,
1: भित्र बसेर एसी लगाएर बस्दाखेरि जिउ आलस्य खास हुँदैन, घाममा काम गर्नेहरूलाई समस्या
0: हुन्छ होइन, त्यो पनि होला होइन, अब एसीमा बसेर काम, घरमा बसेर एसीमा काम गर्ने भन्ने कुरा पनि होला होइन, अब बाहिर घाममा बाहिर काम गर्नेलाई चाहिँ अब अझै असहज र एउटा चाहिँ विषम परिस्थिति त छ, अब बिहानबाट घाम लागिरहँदाखेरि काम कसरी गर्ने होला भन्ने पनि छ, विशेष गरी दैनिकी जालादारीमा होइन मजदुरी गरेर खानेहरू भयो, अब अहिले अझै पनि किसानका खेर किसानीका चाहिँ सकिया छैनन् होइन, काम गर्नै बाँकी छ, यावत कुराहरू चाहिँ आइराखेका छ। एनिवे अब तपाईँले तपाईँलाई महत्वपूर्ण दिनुहोला काम भन्या कुरा चाहिँ, जबसम्म मैले भनिरहन्छु यो काम, त्यसपछि चिन्ता भन्ने कुराहरू चाहिँ जबसम्म यो शरीर चितामा जाँदैन, ती कुराहरू चाहिँ हामीले चाहिँ हरेक दिन गरिरहनु पर्छ, र चाहिँ अब त्यहाँ जानका लागि चिन्ता लिनु पनि भएन होइन, फेरि छिटो जानु पनि भएन नि त, अझै धेरै कामहरू चाहिँ गर्नु छैन, लक्ष्यहरूमा चाहिँ पुग्नै छ, त्यहाँसम्म जानका लागि अब चिन्ता लिन चाहिँ भएन, त्यस कारण चाहिँ जीवनमा जे पर्छ आइपर्छ होइन, हामी गर्छौँ जीवनमा अगाडि बढ्न सक्छौँ होइन, चाहिँ त्यो खालको एउटा चाहिँ विल पावर, एउटा चाहिँ आत्मविश्वास तपाईँले चाहिँ ल्याउन सक्नुपर्छ।
1: अब आज अन्तर्राष्ट्रिय युवा दिवस पनि हो, युवा दिवसको यो उपलक्ष्यमा अरविन्दलाई धेरै धेरै शुभकामना छ, अरविन्द र मलाई चाहिँ धेरै शुभकामना, उमेरको हिसाबले युवा भनेको, अब उमेरको हिसाबले मात्र युवा हुँदैन नि त मान्छेहरू त, अब तिमी त्यो उमेरको हिसाब नगर्ने तिमी पनि युवामै
0: पर्छ। ओके ओके ओके, होइन होइन, तिमीलाई विशेष गरी अरविन्दलाई पनि होइन, अरविन्द तिमी र हामी चाहिँ युवा होइन है, आज हाम्रो चाहिँ स्टुडियोमा हाम्रो युवा भनेर चाहिँ एकजना मात्र हुनुहुन्छ, तिमी हो होइन, तिमीलाई चाहिँ धेरै धेरै शुभकामना, त्यो ऊर्जा होइन चाहिँ अब त्यो एउटा चाहिँ युवाको होइन, तिमी त्यो एउटा हुन्छ नि बाल्यकालमा जुन खालको एउटा चाहिँ ऊर्जा थियो होइन, अहिले पनि अब फेरि बुढौलीको ऊर्जा ल्याऊ भन्नु भएन है, बाल्यकालको त्यो खालको
1: ऊर्जा
0: होइन, होइन ऊर्जा कस्तो हुन्छ नि बाल्यकालमा पनि एउटा खालको बाल्यकाल भनेर चाहिँ त्यो हुन्छ नि, त्यो बुझ्दै नबुझ्ने होइन क्या, हुन्छ नि अब अहिले त्यो एउटा समय हुन्छ क्या, त्यो जे पनि त्यो एउटा टिनेजर के त्यहाँ चाहिँ हुन्छ, एउटा सर्प आइरहेको छ भने झ्याप्पै सम्हालिदिने खालको त्यो खालको साहस के होइन, त्यस कारण चाहिँ त्यस्तै खालको ऊर्जा अहिलेसम्म पनि त्यो ऊर्जा रहिरहोस्, युवा दिवसको तिमीलाई धेरै धेरै शुभकामना,
1: होइन
0: हामीलाई भन्नु, हामी त युवा नै होइन अरविन्द र म त होइन अरविन्द,
1: आज अन्तर्राष्ट्रिय युवा दिवस हो, खास गरी युवाका मुद्दा योगदान र चुनौतीलाई विश्व समुदायको ध्यान मा ल्याउने अवसरका रूपमा पनि यसलाई लिइन्छ, खास गरी यो पछिल्लो वर्षहरूमा चाहिँ यो दिवस दिगो विकास, स्थानीय युवा पहल, नवप्रवर्धन, समावेशिता र नेतृत्वसँग जोडिँदै आएको छ, नेपालका लागि यो दिवस झन महत्वपूर्ण छ किनभने हाम्रो देशसँग ठूलो युवा जनशक्ति छ र ती युवा जनशक्ति अन्यलमा छ, देशमै केही गर्दा हुने हो कि वा देशमा केही नगर्दा हुने हो कि विदेशी जाँदा हुने हो कि वा भनौँ न यो युवा शक्ति चाहिँ रोजगारी, शिक्षा, उद्यम, राजनीति होइन यो आफ्नो भविष्यप्रति चिन्तित छ क्या खासमा, र त्यसैको लागि चाहिँ एउटा हिसाबले सङ्घर्ष पनि गरिरहेका छन्। अब यो चाहिँ युवाको हामीले उमेरको अघि अर्थ अलिकति तात्पर्य चाहिँ खुलाउन खोज्यौँ। खास गरी 18-35 वर्ष उमेरसम्मलाई युवा मानेको छ राष्ट्रिय युवा नीतिले, होइन? अब त्योभन्दा अगाडि चाहिँ 16-40 लागि मान्दै आएको थियो, तर युवा भनेको चाहिँ यो अङ्कगणित उमेरको अङ्कगणितले भन्दा पनि उसले चाहिँ गर्ने होइन व्यवहार र उसको अनुभव यावत कुराहरू त्यो मानक चाहिँ त्यो खालको मानक हुनुपर्छ हो नै खासमा उसको सक्रियता होइन उसको भिजन उसको विचार उसको मनस्थिति उसको परिस्थिति यी सबै कुराहरू चाहिँ जोडिन्छ भन्ने लाग्छ।
0: अब युवा त हामीले अहिलेका हुन्छ नि जल्दा फुल के भन्छ जल्दा बोल्दा चाहिँ हाम्रा नेताहरूलाई पनि हामी त युवा मान्दै राखेका छौँ नि होइन युवा नेता भनेर हामी भन्दै आइरहेका छौँ नि। अब
1: कतिपय पार्टीमा 50 गरेपछि युवा नेता भन्छन् होइन त्यो छँदैछ। ओके अब यो अब युवाहरू युवा दिवस मनाइरहँदाखेरि अब यो फेरि कस्तो हुन्छ भन्दाखेरि हामी त हरेक हाम्रो चाहिँ सेलिब्रेसन भनेको एभ्री कुराको हामी अल्छी दिवस त हामी सेलिब्रेसन गरिदिन्छौँ भनेपछि दिवसहरू त हामी छोड्दै
0: छोड्दैनौँ।
1: यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसका अधिकारका कुरा कर्तव्यका कुराहरू सबै कुराहरू हामी गोष्ठी सेमिनार होइन अन्तर्क्रिया छलफलमा यो चाहिँ होइन भाग लिन्छौँ मजाले होइन कुरा राख्छौँ त्यो सर्वस्व बनाउँछौँ त्यो चाहिँ भोलिपल्टबाट फेरि त्यो फेरि जताको तपाईँ हुन्छ
0: नै
1: तर यस्तो अब कुरा त उठान त हुनु पर्यो कुरा उठान भइसकेपछि त्यसको चाहिँ निर्केवल निचोडसम्म पुग्नुपर्छ क्या खासमा चाहिँ कसलाई सुनाउने हो कसले सुन्ने हो कसले गर्ने हो कसले गराउने हो भन्ने खालको कुराहरू चाहिँ हामी त्यो पनि अन्यलमा छौँ कि वा छैनौँ कि होइन तर त्यो चाहिँ त्यो कुराहरू पनि निर्दिष्ट हुनुपर्छ भन्ने लाग्छ। एउटा कुरा तथ्य सत्य कुरा चाहिँ के भन्दाखेरि आजका युवाहरू चाहिँ अलिकति के भन्छ त्यसलाई अन्यल ग्रस्त छ क्या भनेको उसलाई चाहिँ एउटा किसिमको अब नैराश्यता पनि छँदैछ होइन त्यो अब हट्ला कि भन्ने थियो अब त्यो बिस्तारै फेरि होइन भन्ने खालको के खालको चाहिँ परिस्थितिहरू फेरि त्यो युवाको लागि परिस्थितिहरू निर्माण भयो कि भएन भन्ने खालको कुरा पनि अब विचार गर्नुपर्ने समय भएको छ होइन। अब कुनै पनि अभिभावकले तिमी यहीँ बसेर गर भन्न सक्ने अवस्था पनि छैन कि अभिभावकले पनि कस्तो भने तिमी यहीँ गर नि त तिमी यहीँ बस नि त भने उसको भविष्य करियर बर्बाद हुने हो कि यहाँ बसेर भन्ने खालको पनि छ। यो एकदमै शोचनीय विषय छ क्या खासमा। अब हामीले अहिले सोच्दाखेरि चाहिँ हाम्रा छोराछोरी वा भनौँ न भाइ भतिजाहरू बाहिर गएका छन् होइन अनि राम्रो कमाएका छन् त्यहीँ ठिक छ भन्ने खालको होला तर देशको भविष्यको लागि देशको होइन पछिको दिनको लागि त ती युवाहरू होइन फर्केर नआउँदाको अवस्थामा त यो विकराल अवस्था आउनेवाला छ नि त। आजको युवा दिवस अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदाखेरि चाहिँ यो कुरालाई चाहिँ
0: अर्को कुरा चाहिँ एउटा सुन अब परिवर्तन गर्नका लागि चाहिँ असम्भव भन्ने चाहिँ छैन होइन देश बनाउन चाहिँ सकिन्छ केही अहिलेको केही पोजिटिभ कुराहरू पनि छन् होइन अहिलेको सरकारले गरेका धेरै अब पोजिटिभ कुराहरू पनि छन् हामी अब नेगेटिभ कुरातिर केलाउनु भन्दा र चाहिँ युवाले चाह्यो भने चाहिँ के हुँदैन देशको सत्ता नै परिवर्तन गर्न सक्ने क्षमता त हुँदो रहेछ नि त छ नि त होइन त्यसकारण चाहिँ अब अघि तिमीले भन्यौ नि अभिभावकले चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ यहीँ बस है भनेर चाहिँ भनिरहँदाखेरि उनीहरूको भविष्य अन्यलमा हुने हो कि भन्ने चाहिँ हामीले हामी त्योतर्फ चाहिँ सोच्छौ कि हामीले यहाँ केही गर्न सक्छौ केही गर्न नगरेको नगरेका पनि त छैन नि यहीँ बसेर चाहिँ युवाहरूले चिया बेचेर पनि त जीवन राम्रै एउटा चाहिँ होइन जीविकोपार्जन चाहिँ राम्रै गरेका छन्। अब सम्भावना शक्ति र परिवर्तनको आवाज नै युवा हो कि युवा शक्ति हो होइन युवा एउटा केवल उमेरको चरण मात्र होइन यो ऊर्जा सपनाका कुराहरू आउँछन् साहस र परिवर्तनको एउटा शक्ति पनि हो कि जो हामीले चाहिँ देखिसकेका छौँ। अब आजको युवा पुस्ताले आफ्नो भविष्य मात्र निर्माण गरिएको छैन कि उसले समाज राष्ट्र र विश्वकै भविष्यलाई पनि एउटा चाहिँ दिशा दिइराखेका छ कि त्यसकारण चाहिँ अब युवा दिवस भन्या चाहिँ यो दिवसलाई मात्रै आजको दिनलाई मात्र सम्झेर हुँदैन कि युवाहरूले यो गर्नुपर्छ त्यो गर्नुपर्छ यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर चाहिँ आजको दिनमा मात्रै कार्यक्रम गरेर युवाका विषयमा चाहिँ बहस गरेर प्यानल डिस्कसन गरेर निष्कर्ष निकालेर चाहिँ मात्रै हुँदैन त्यो निष्कर्ष निकालिसकेपछि त्यो निष्कर्ष चाहिँ कहाँ लगेर चाहिँ कार्यान्वयन गर्ने हो कसरी कार्यान्वयन गर्ने हो भन्ने कुराहरू आउँछ होइन। अब देशले मेरो लागि के गर्यो भन्दा पनि मैले आफ्नो देशको र समाजको लागि के गर्न सक्छु भनेर युवाहरूले पनि सोच्नुपर्ने अवस्थाहरू चाहिँ छ। अब त्यसकारण चाहिँ अब युवा अब चाहिँ युवालाई केवल भविष्यको नेतृत्व भनेर होइन कि आजकै परिवर्तनका साझेदार भनेर चाहिँ हेर्नुपर्छ। युवाको आवाज सुन्ने, विचारको सम्मान गर्ने र उनीहरूलाई अवसर दिने समाजले नै यो उज्यालो भविष्य निर्माण गर्न सक्ला। त्यसकारण चाहिँ सपना देखौं, सिप सिकौं, अवसरको सृजना गरौं र परिवर्तन भन्ने कुरा चाहिँ आफैबाट शुरू गरौं भन्दै युवा दिवसको धेरै धेरै शुभकामना व्यक्त गर्न
1: चाहन्छु। विशेष गरेर कक्षा बाह्रपछि के गर्ने भन्दाखेरि उनीहरूको दिमागमा पहिलो आउने भनेको विदेश जाने होइन, अनि विदेश जाने, उतै पढ्ने, अनि त्यसपछि चाहिँ के गर्ने त भन्दाखेरि उतै सेटल हुने होइन, हाम्रो कन्ट्री गयो भने त उतै सेटल हुने हो कि अहिलेको युवाहरूको रोजाइ भनेको होइन, कमाइले मात्र चाहिँ म यहीँ पढ्छु यहीँ गर्छु भन्ने खालको कमाइले कमाइ एकदमै धेरै थोरै प्रतिशत त्यो पढ्छ। किन भन्दाखेरि चाहिँ उनीहरूको तर्क के हुन्छ भन्दाखेरि नेपालमा बस्यो पढ्यो पढाइ हुन्छ सिप हुँदैन होइन, प्रमाणपत्र हुन्छ रोजगारी हुँदैन होइन, अनि आकांक्षा ठुलो हुन्छ होइन, अवसर सानो हुन्छ, वातावरण हुँदैन भन्ने खालका उनीहरूको तर्क हुन्छन्। कतिपय चाहिँ युवाहरू कस्तो पनि हुन्छ भन्दाखेरि अब घरको छेउको चाहिँ हुन्छ नि, आफूसँगै पढेको साथी कोही हुन्छ उस चाहिँ गएको देख्यो र उसलाई पनि एउटा किसिमको होइन जान मन लाग्ने वा त्यो खालको हुन्छ। यो हिसाबले पनि अब धेरै युवाहरूलाई सक्नेलाई अब अस्ट्रेलिया, क्यानाडा, युरोप होइन, अमेरिकातिर धकेल्ला होइन, अब नसक्नेलाई सहरतिर वा खाडीतिर होइन, मलेसियातिर, कोरियातिर,
0: जापानतिर
1: धकेलिरहेको छ। अब यसैमा हामी रमाएर बस्ने हो वा यसलाई चाहिँ अब बिस्तारै अब एकैचोटि अन्त्य हुने त होइन, यो बिस्तारै अन्त्य गर्नतर्फको लागि चाहिँ लाग्ने हो। तिमीले भने जस्तै होइन, अब यो कोठामा चाहिँ एउटा बन्द कोठामा होइन 10-12 जना भेला भयो, आज हामी अन्तर्राष्ट्रिय युवा दिवसको बारेमा छलफल गर्दैछौँ भनेर चाहिँ एउटा हुन्छ नि कि स्पिकर वा समथिङ समथिङ आएर गरेर त्यो चाहिँ खालको त मात्रै गरेर मनाउने हो हरेक वर्ष भनेर ठिकै छ, तर त्यो मात्रै समस्याको समाधान होइन, यसलाई समस्याको समाधान निम्त्याउनको लागि हामीले स्पष्ट सन्देश दिन सक्नुपर्छ युवाको होइन, भविष्यलाई चाहिँ यही छ भन्ने खालको चाहिँ एउटा किसिमको त्यो ग्यारेन्टी गर्नुपर्छ कि
0: एकदम। अब युवा शक्ति र एउटा चाहिँ अवसरको संरचनाकै कमजोर छ हाम्रो देशमा होइन, शिक्षा बढेको छ तर रोजगारी कम छ, इन्टरनेट पुगेको छ तर डिजिटल अवसरसम्मको सम्मान छैन होइन एउटा, अनि अर्को कुरा चाहिँ अब युवा बोलिरहेका छन् तर निर्णय प्रक्रियामा पर्याप्त सुनिएको छैन। अब युवालाई केवल शुभकामना होइन कि, विश्वास दिलाउन आवश्यक छ, जिम्मेवारी दिलाउन आवश्यक छ, स्रोत र अवसर दिनुपर्ने हुन्छ। युवा अडि नै देश बनाउन सके मात्रै समृद्ध नेपालको नारा व्यवहारमा बदलिन सक्छ। जनशक्ति छ, ऊर्जा छ, सपना छ, अब राज्य र समाजले केवल अवसर दिनुपर्छ।
1: तपाईँ रेडियो अनुपन्न 93.4 MHz सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा एउटा गीत तपाईँको लागि हामी प्रस्तुत गर्दैछौ अबको क्रममा।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9856033560, 9856033560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर सिंसियर सर्विस को साथ में अब पोखरा में बीवाईडी सर्विस स्टेशन सुचारू हुँ देछ। यो संगे बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में उपलब्ध होने। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
7: जनप्रिय बहुमुखी कैंपस को भर्ना संबंधी सूचना
8: नेपाल सरकार शिक्षा मंत्रालय सर्वोत्कृष्ट सामुदायिक कैंपस को रूप में राष्ट्रीय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाण पत्र प्रदान गरेको पोखरा को केन्द्र बिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी कैंपस में भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
9: विस्तृत जानकारीको लागि
7: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061-581-822-287।
10: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
11: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424-9984-46-525।
12: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-98190।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
14: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
14: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: कि तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
0: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9560027729।

0: प्यार क्या होता है, दीवाना दिल जब धड़के पहली बार क्या होता है।
1: ओके, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। वा टेक्निसियन युवा नपरेपछि गीत पनि युवा युवा बजाएन क्या आज। सञ्जयको अनुहार हेर न कस्तो अमिलो बनाएको थियो। तिमी अब सञ्जयलाई चाहिँ याद गर न, त्यति पुरानो चाहिँ गीत तिमीले राखिदिने। युवा दिवसमा चाहिँ अलिकति ऊर्जावान गीत राखिदिनु पर्दैन। तिमीलाई हामीलाई पो मन परेको छ, हामी त अब त्यही अवस्थामा छौँ होइन। अब सञ्जयको लागि चाहिँ हेर न, नाक खुम्चाएर कस्तो छ।
2: तपाईँ रेडियो 93.4 मेगाहर्जमा सुन्नुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ र केही चर्चा प्रसङ्गसँगै केही गीत सङ्गीत तपाईँको लागि हामी प्रस्तुत गरिरहेका छौँ। खास गरी अहिले आज युवा दिवसको सन्दर्भमा हामीले केही चर्चाहरू गर्यौं र युवा दिवसको यहाँहरू सबैजनालाई हामी धेरै धेरै शुभकामना दिन चाहन्छौँ। राज्यले पनि देशलाई युवा चाहिँ यही अडि नै खालको त्यो वातावरण बनाउन सकोस् हाम्रो कामना छ। र यति बेला चाहिँ खासमा अब मौसमको कुरा पनि गरिहालौँ। मौसम अहिले अब ठ्याक्कै पानी परिहाल्ने खालको त मौसम यति बेला छैन, तथापि अब मनसुनको समय हो। मनसुनको समय भएको हिसाबले कति बेला पानी पर्छ भन्ने कुरा चाहिँ ठ्याक्कै थाहा हुन्न। अहिले ग्यास कति बेला पाइन्छ भन्ने थाहा नभए जस्तो होइन,
1: कतिखेर ग्यास पाइन्छ भनेर चाहिँ थाहा नपाए थाहा नै नभए जस्तो होइन। अब एउटा कुराले चाहिँ मलाई कस्तो मन छुवाएको थियो कि, खुद्रा एउटा चाहिँ व्यवसायले चाहिँ आफ्नो वालमा राख्नु भएको थियो क्या। जसरी जब ग्यास पाइँदैन हामीकोमा आउनुहुन्छ, हामीसँग यसरी नै सामान लिन आइदिनु भएको भए भन्ने खालको क्या। अब ठुला ठुला सामान लिन जान चाहिँ होइन, अब ठुला ठुला महलमा चाहिँ तपाईँ जानुहुन्छ, जब ग्यासको आवश्यकता पर्छ नि हामीलाई सम्झिनुहुन्छ भनेर चाहिँ कहिलेकाहीँ चाहिँ कस्तो त्यो कुराले पनि हुन्छ क्या।
2: हो, अब अहिले सहज रूपमा कहिले पाइन्छ ग्यास भन्नेमै सबैको चासो छ। सरकार तथा ग्यास उद्योगीहरूका अनुसार बजारमा ग्यासको आपूर्ति विस्तारै सहज हुन थालेको छ, तर उपभोक्ताले लाइन बस्नु नपर्ने गरी पूर्ण रूपमा अवस्था सामान्य हुन अझै केही दिन वा हप्ता लाग्न सक्ने होइन पनि देखिन्छ। अहिले बजारमा देखिएको ग्यास अभावको मुख्य कारण आपूर्ति श्रृङ्खलामा परेको एक्कासी चाप र उपभोक्ताको मनोविज्ञान पनि हो होइन। उपभोक्ताले पनि अब अलिकति एउटा सिलिन्डर हुने ठाउँमा पहिले अब दुई तिनवटा संचय गरेर राख्नाले पनि त्यो खालको
1: बरु अहिले चाहिँ के पनि आधी ग्यास नै बरु आधी ग्यास भयो नि त पाइया थियो नि भन्ने खालको चाहिँ कुरा आएको छ क्या। तिम्रो घरमा कतिवटा सिलिन्डर राखेको छ?
2: मसँग एउटा भरि सिलिन्डर छ,
1: एउटा खाली छ। अनि लाइनमा गएको छ त्यो पनि
2: छैन, लाइनमा गएको छैन। अनि त्यो फेरि कस्तो नमिल्दो रहेछ क्या, यो कम्पनीको ग्यास र यो पट्टि कम्पनीको ग्यास भन्ने हुँदो रहेछ
1: एकदम। घरमा पाँचवटा कम्पनीको ग्यास राख्न सकिँदैन है, त्यो पनि बुझ्नुपर्छ कि। घरमा पाँचवटा कम्पनीको ग्यास राख्न चाहिँ सकिँदैन, अनि पाँचवटा कम्पनीको ग्यास राख्न नसकिसकेपछिको दुःख भने चाहिँ यस्तै यस्तै कि, एउटा ग्यास लिएर अर्को ग्यास चाहिँ सार्दिँदैन।
2: होइन जो होइन, मैले खास त्यस्तो सञ्चय गरेको छैन होइन, सञ्चय गर्नु पनि छैन। आधा सिलिन्डर लगभग सकिने अवस्थामा छ, त्यसको चाहिँ स्ट्यान्ड बाईमा अर्को सिलिन्डर त अब छ। अस्ति एकचोटि बाँडेको थियो नि, किराना पसलसम्म पुगेको थियो नि, त्यति बेलामा चाहिँ नाम टिपाएको थिएँ, त्यो नाम टिपाएको आधारमा चाहिँ टक्क पाएको थिएँ होइन। त्यो हुनाले अब फेरि अर्को चाहिँ त्यो ग्यास एउटा भरि सिलिन्डरले लगभग एक डेढ महिना त धानिहाल्छ होइन।
1: अहिले त हुन त फेरि कुरा गर्यो कुरैको दुःख भने जस्तै, अब भनौँ न खाना पकाउने केमा भन्दा चाहिँ ठिकै छ, ग्यास छैन बत्ती त छ नि भनेर बत्तीमा खाना पकाउँदा नि समस्या त्यही छ क्या, झ्याप्पै झ्याप्प बत्ती जाने।
2: होइन अहिले झ्याप्प बत्ती जानुको कारण पनि त्यही हो, अब घरमा खाना त पर्यो नि त होइन, खाना त पर्यो, अब घरमा अब यो ग्यास सकिएला त्यसपछि बत्ती नआउला भनेर कसैले पनि चिरबर त सङ्ग्रह गरेर राख्दैन होइन, राखेको छैन नि त होइन, अगेना छैन। त्यो कारणले गर्दाखेरि पनि अब पकाउनु त पऱ्यो, इन्डक्सन पनि बाल्नै परिहाल्यो, सबैले एकैचोटि इन्डक्सन बाल्दाखेरि त्यो समस्या भएको होला, तर त्यसको पनि अब समाधान त गर्नुपर्ने हो होइन। समस्या मात्रै भएर देखाएर यो कारणले हो, कारण मात्रै खोज्दाले त भएन, त्यसको समाधान चाहिँ के हो भन्ने खालको कुरा चाहिँ सहज बनाउने तर्फ लाग्न होइन, ग्यास सहज बनाउनु पर्यो, त्यसपछि बत्ती होइन बिजुली नजाने खालका चाहिँ होइन निर्माण गर्नु पर्यो. यावत विषय नै होला. अब समस्या भनेको समस्या मात्र, जति बेला पनि समस्या समस्या मात्रै पनि रहँदैन होला. एक दिन समस्याको समाधान भएर जान्छ होला होइन, आशा गरौँ समस्याको समाधान भएर जान्छ र एक दिन फेरि त्यही खालको सहज
1: धेरैको सहज रूपमा कहिले खाना कहिले चाहिँ पाइन्छ खाना पकाउने ग्यास भन्ने कुरा चाहिँ को प्रति उत्तर त्यो उत्तर चाहिँ छिटै मिलोस् भन्ने हो. यो एकातिर ग्यासको असहज आपूर्तिका लागि प्रयास भइरहेको छ भने अर्कोतिर चाहिँ यही अभावका फाइदा उठाउँदै कालोबजारी गर्नेहरू पनि सक्दैछन्. दिउँसो पसलको सटर बन्द गरेर ग्यास छैन भनेर राति राति लुकाएर महँगोमा ग्यास बेच्ने गिरोह पनि छन् होइन. यस्तो कालोबजारी गर्नेहरूलाई नियन्त्रण गर्न हामीले सबैको तर्फबाट चाहिँ एउटा चाहिँ जिम्मेवारी चाहिँ लिनुपर्छ. अब त्यसकारण चाहिँ अब उपभोक्तालाई ग्यास छैन भन्ने तर लुकी लुकी चाहिँ ग्यास बेच्नेहरूले पनि सतर्कता चाहिँ अप्नाउनुपर्छ.
2: तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौँ.

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Kar Rahi, Insuring Future.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयरगिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयरगिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयरगिवर हेरचाह कर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454699, 452715।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: तपाईँ रेडियो नगाजमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

0: पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-5600-536।
2: एनसेल प्याक किन्नु भयो त?
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
2: एनसेल प्याक किन्नु भयो त?
3: शर्तहरू लागू हुनेछन्।
2: एनसेल नेपालकै लागि।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 10 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Bull.
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: नेपाल ग्यास तथा गृह लक्ष्मी ग्यास को अधिकृत विक्रेता शुभ चेरिस्मा को अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यास को अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98563350 98563350। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज, पोखरा 8, सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
5: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डु विजिट अस एट बुद्धचोक 10 पोखरा।
6: जनप्रिय बहुमुखी क्याम्पस को भर्ना सम्बन्धी सूचना।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पस को रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए, बीआईटीएम र बीएमटीएम, वार्षिक कार्यक्रम, बीबीएस, बीएससी माइक्रोबायोलोजी, बीएड र बीए, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
8: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8, कास्की। फोन 061-581-822-577।
0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881599291090।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-0329
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजीद्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: रेडियो अन्नपूर्ण 93.4
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यास्टिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-592-19।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू
1: मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হেল্পলাইন 01-597-06-11।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाइ तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
10: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
11: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
13: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
13: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591

एसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161 प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छरछिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
2: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
0: वेबसाइट www.pokhramarathon.org
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97-150-0031। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42
8: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
9: शशिधर अनि तिमी नि
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
9: त्यो पनि एनटीएचएमसीमा छ नि
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 76-458

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
3: फिस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061450424, 9804846625।

0: नसर्वे कति छ्याब डिजाइन बे मारेगा ना किरानी खनी तोला
1: खनै बिवा नसर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
0: ए नै छ्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याब पोपिम ओछे
1: हजुर किने झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 9855358 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि बिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
4: विशेषज्ञ सेवाहरू
3: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
4: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मन रोग,
3: हाड जोड्ने, मेरुदण्ड तथा बाप रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
4: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553, 578-999।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलेज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6999, 452-715।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चोक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ संपर्क 9856033405 9856033405
2: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
3: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
2: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
3: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
2: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
3: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
2: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
3: अन्तर्राष्ट्रिय श्रम संगठन आयलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
2: नेपाल आदिवासी जनजाति महासंघ
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल्स नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: Fare Toki Nagari Pokrama, Metro City Hospital Prali, Sirizanas of Pokrali, Bibina Kisimka, Bisasagya Chigisak Sewarko, Upachar Lyaku Zan Karigaround the Song.
1: Hamra Sewaharu,
0: Heart Journey, Nasatata, Merudandarog,
1: General Surgery, Sabai Prakarka Operation Sewa,
0: Mirgaula, Tata Mutro Rog, Euro Surgery,
1: Pet, Chati, Mutu, Thairekaka, Madumiharu,
0: Neuro Surgery Sewa,
1: Bal Rog,
0: Nakkan Tata Ghati Rog,
1: Manasik Tata Isnayu Rog,
0: Prasuti Tata. स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आठ सृजना चोक कास्की
0: फोन 061-572-648-579
2: तो मिठो सुगन्ध आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी
3: यो मंगलदीप अगरबत्ती हो आमा
2: यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ
3: यसमा धेरै काटी पनि छ
2: र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ
4: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
5: सुवर्ण अवसर
6: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
6: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेशन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
1: फोन 061-592-162

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बात रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2665 53 834।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि 93.4।

0: औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा दिलन चन्न यामो
0: रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाकोट
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-5-60-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084666
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979393।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856010131 9850010131 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
4: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061433385 9856085।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
4: किन्नुहोस्।
0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खो

0: बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइड,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834-34

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: फिरता फिरता 20% समस्या फिरता सही पानी चाह पानी
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं
3: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
4: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
2: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: आउनु होस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जाने चोक फुलबारी 11 पोखरा।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802-85-1717 9802-85-1717।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115 98251-98190। 93.4

0: 10% summer cash phirta
1: sahi paani chaha pani
2: cash phirta linu bhay ta
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
6: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
5: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729

0: सुवर्णावसर सुवर्णावसर सुवर्णावसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: अझैदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।

0: भक्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिज,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8-34।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाई लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
4: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदैछ। यो सँगै बीवाईडी 3S फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
1: सुवर्ण अवसर
2: तपाईं हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: फिस्टुला आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
6: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026. For its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering, or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज।
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
7: फोन 061-572-648-5728-49।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817 1700। 98025817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: বাকসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: ओहो नाथर बे कति छाब डिजाइन बे मारेगा खिनानी खनी तोला
2: खनै दिवा नाथर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला
1: ए नई श्याबा मार दुकान पो मोना नई पेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नी जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे
2: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब चार मोहै
1: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: कर मन सच्चो।
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
3: चिसो हर्ले।
4: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
9: होम केयर सेवा, होम केयर सेवा,
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
10: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं,
8: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
9: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
8: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
9: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
11: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जाने चोक फुलबारी 11 पोखरा।
8: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
9: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
8: वेबसाइट www.pokhramarathon.org।
9: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना।

0: स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 553 834

0: फिरता फिरता 20% सम क्यास फिरता सहले पनी चाहा पनी
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: फिस्टल आइभीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइभीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आइभीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
4: हेलो पोखरा बीवाईडी सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारू हुँदैछ यो सँगै बीवाईडी 3S फेसिलिटिज सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251998190।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274235376।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो, एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 0160-50-50-78, 50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0160-588-115, 98251-98190।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0160-591-728, मोबाइल 98560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड।
5: 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
6: हेलो पोखरा बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ. यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ. प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा.
7: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
8: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
9: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर वन ब्रान्ड. नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम.
10: 93.4 सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि.
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01605901625901063.

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ओहो नाचर बे कति छाबा डिजाइन बे मारेगाना किनानी खनि तोला
2: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
1: ए नै छाबा मार दुकान पो मोना नै पेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छाबा कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विषा वा चुवल तुई विषा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
5: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-560-01-37-97-150-01-30 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: मिठो सुगन्ध।
1: आज फुल अगरबत्तीले पूजा गर्यो बुहारी।
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
7: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
8: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान काउँ धरहरा जानेचो, फुलबारी 11 पोखरा।
4: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
7: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
4: वेबसाइट www.pokhramarathon.org।
7: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
9: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
9: उपचार हुने रोगहरू,
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
9: बाहिर घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थका,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको
6: केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा

0: यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 65 553 834

0: फिरता फिरता 20% सम कैश फिरता
1: पहले पानी चाह पानी
2: कैश फिरता लिनु भए त
3: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं
5: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
6: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
5: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला
5: वेबसाइट www.pokharamarathon.org
6: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, KYC अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जाने चोक, फुलबारी 11, पोखरा।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: 93.4

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदय
5: 93.4। मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय

0: पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच। यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-5872-65-8-34।
3: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
0: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
0: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
3: विस्तृत जानकारी लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
0: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokharamarathon.org।
0: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: फेस्टल आइबियर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबियर केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB क्यापिटलको SIP, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

मैले धेरै पढे आमाका वेदनाका कथाहरू, तर कहिले पढिन बाका अनुहारमा सल्बलाएका दुःखका वक्र रेखाहरू। धेरै पटक कविहरूले आमाकै तारिफमा कविता कोरे, आमाकै गीत संगीत भरे। आमालाई धरती भन्नेहरूले बालाई कहिले आकाश भनेनन्। रत बा सधैं ओझेल परे, बा सधैं सधैं ओझेल परे।

यतिखेर यतिखेर लम्पसार छ निरस जिन्दगी बाके अघिल्तिर थिचिएर त्रासले सधैँ घुरिरहन्छ कुम्भकर्णको निन्द्रामा बाको अन्योल जिन्दगी तर बा कर्कलाको पाथमा टलपल पानी झैं आँसु टिल्पिलाएका आँखामा निन्द्रा हराएपछि खुसीहरूको सिला खोज्दैछन्

बोल्दा बोल्दै भासिन्छ बाको स्वर, बोली बन्द हुन्छ एकाएक। थाहा पाउँछु म गला अवरुद्ध भएको, र पनि दबाएर सबै पीड़ा मुस्कुराएको अभिनय गर्छन्। म चिन्छु त्यो मुस्कान, त्यो नक्कली मुस्कान जो बाको होइन, अह हुँदै होइन।

0: राफ जस्ता गालाका रेखाहरूमा कतै एक धरको सन्तोष छैन। कपाल झरेर खुलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदायदेखि अस्ताउँदासम्म ठुङ्गिरहन्छ। भित्र मनमा कता कता विगत र आगतको उही चिन्ताको पहाड उभिएको छ। र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पैँचो मागेका उधारा खुसीहरू। तर यथार्थमा बा हारिरहन्छन् पल पल हारिरहन्छन् मेरो लागि, तिम्रो लागि र हाम्रो लागि। हो बा त्यो हरुवा हो जो सधैँ हारिरहन्छन् केवल सन्तानका लागि, केवल सन्तानका लागि।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान गाउँ धरहरा जाने चोक फुलबारी 11 पोखरा
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokharamarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा

0: 100, 200 हजार यत्रा वर्षा देखु मरिमेटेर बचत गरे पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2 77

0: अब फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161 प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
4: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34-34।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। विश्व युवा दिवसको सन्दर्भमा सामाजिक विकास मन्त्रालयद्वारा युवा कविता प्रतियोगिता आयोजना, संयोग बस्याल प्रथम। नेपाली युवाका लागि भारतीय सेनाको भर्ती पुनः सञ्चालन गर्न भूतपूर्व सैनिकको माग। ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको उल्लेख। नेपाल परिवार नियोजन संघ कास्की शाखाद्वारा युवा भेला आयोजना, युवाको धारणा बुझ्ने उद्देश्य। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। यमनको लाल सागरमा युद्ध, माझीहरूको जीविकोपार्जन संकटमा र नागोया वुमेन्स म्याराथनको आवेदन खुल्यो। नेपाली महिलालाई पनि सहभागी हुने अवसर। भारतले सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। काठमाडौँ उपत्यकासहित देशभर तीन हप्ता अघि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3-7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेगुबाट आफै दैनिक 1000 भन्दा धेरै सिलिण्डर बिक्री गरिरहेको छ, तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा धेरै ग्यास बिलेट नेपाल भित्रिरहेका छन्। आयात बढ़े पनि विगतको अभावको कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताउनु भएको छ। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने एक हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खुल्ला युवा कविता प्रतियोगितामा संयोग बर्षियाल प्रथम हुनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित प्रतियोगितामा छनौट भएका 13 सहभागीमध्ये बर्षियाल उत्कृष्ट घोषित हुनुभएको हो। बर्षियालले युवा हो शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो। प्रथम हुनुभएका उहाँले प्रमाणपत्र सहित नगद 15,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभयो। प्रतियोगितामा मदन घिमिरे द्वितीय, मिलन अधिकारी गम्भीर यात्री तृतीय तथा आदर्श लम्साल र सुनिया बास्तोला सान्त्वना हुनुभएको छ। द्वितीय हुनुभएका घिमिरेले 12,000, तृतीय। गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खुल्ला युवा कविता प्रतियोगितामा संयोग बर्षियाल प्रथम हुनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित प्रतियोगितामा छनौट

सत्यनारायण ना पौड़ गण्डकी प्रिया प्रतिष्ठान का सदस्य सचिव मन कुमार श्रेष्ठ लगायत पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रम में बोलते मंत्री रेखा गुरूंग युवा कविता मार्फत महत्वपूर्ण विषय उठान बताउनुभयो। युवा का भावना समस्या र आकांक्षालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड़ दिँदै उहाँले आगामी दिन में यस्ता कार्यक्रम अझ व्यापक बनाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मंत्रालय का सचिव डाक्टर श्रेष्ठनारायण पौडेलले कविता प्रतियोगिताले युवा का भावना र दृष्टिकोण बुझ्ने अवसर प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार युवा केवल निश्चित उमेर समूह मात्र नभई विचार र सोचको प्रतिनिधित्व गर्ने शक्ति भएको बताउनुभयो। उहाँले युवा रोजगारी खोज्ने मात्र नभई अरूलाई समेत रोजगारी दिन सक्ने जनशक्ति बन्नुपर्ने बताउनुभयो। देश निर्माणको मुख्य जिम्मेवारी युवाको काँधमा रहेको उल्लेख गर्दै पौडेलले युवाको सक्रिय सहभागिता बिना राष्ट्रको विकास सम्भव नहुने धारणा राख्नुभयो। भिन्न परिवेश साझा आकांक्षा भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसमा मन्त्रालयले साप्ताहिक कार्यक्रम आयोजना गरेको थियो, जस अन्तर्गत कविता प्रतियोगिताका लागि कुल 18 वटा कविता प्राप्त भएका थिए। तीमध्ये 13 वटा कविता छनौट गरिएको थियो भने प्रतियोगितामा 10 वटा कविता वाचन गरिएको आयोजकले जानकारी दिएका छन्। प्रतियोगिताको निर्णायक संयोजकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठ रहनुभएको थियो। निर्णायक सदस्यमा रूपेन्द्र प्रभावी जोशी, अनुराग अधिकारी र लक्ष्मी थापा रहनुभएको थियो। प्रतियोगिता सफल बनाउन गण्डकी प्रज्ञा प्रतिष्ठानले समन्वय गरेको थियो। मन्त्रालयको युवा शाखा प्रमुख नारायण प्रसाद बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता समेत रहनुभएका उपसचिव घनश्याम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रतियोगिताले युवाका सृजना विचार र समसामयिक विषयप्रतिको दृष्टिकोणलाई सार्वजनिक गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। कविता सृजनाका माध्यमबाट युवाको आवाजलाई नीति निर्माण र सामाजिक बहससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ। नेपाली युवाको लागि भारतीय सेनामा भर्तीको प्रक्रिया पुनः सञ्चालन गर्न तथा भूतपूर्व सैनिकका संघ संस्थाको नवीकरण सहज बनाउन माग गर्दै पोखरामा ध्यानाकर्षण कार्यक्रम गरिएको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखरा कास्कीको आयोजनामा बुधबार पोखरामा र्यालीसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखरा कास्कीका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीका अनुसार नेपाली युवाको लागि अग्निपथ भर्ती पुनः सञ्चालन र भूतपूर्व सैनिकका संघ संस्थाको नवीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो। ज्ञापनपत्र बुझाउनु अघि पोखरा रंगशालाबाट र्याली निकालिएको थियो। र्याली पोखरा रंगशाला, पृथ्वी चोक, सृजना चोक, रत्नचोक हुँदै शहीद चोक पुगेको थियो। शहीद चोकमा कोणसभा तथा ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम गरिएको थियो। त्यसपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङ मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाइएको आयोजकले जनाएका छन्। ज्ञापनपत्रमा नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने अवसर पुनः उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा भारतीय सेनामा भर्ती भएर सेवा गर्ने नेपाली युवाले रोजगारीसँगै देशको गौरव र इतिहाससँग जोड़िएको अवसर प्राप्त गर्दै आएको उल्लेख छ। अग्निपथ योजना अन्तर्गतको भर्ती प्रक्रिया रोकिँदा ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको भन्दै सरकारले यस विषयमा भारत सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग गरिएको छ। आयोजकले अग्निपथ योजना अन्तर्गत भर्ती हुने युवाको उमेर 4 वर्ष सेवा अवधि तथा सेवापछि निश्चित प्रतिशत युवालाई भारतीय सेनामै स्थायी सेवामा राख्ने व्यवस्था लगायतका विषयलाई समेत ध्यानमा राखेर नेपाली युवाको लागि भर्ती प्रक्रिया पुनः सञ्चालन गर्नुपर्ने जनाएको छ। विज्ञप्तिमा नेपाली युवालाई भारतीय सेनामा भर्ती हुनबाट रोकिएको अवस्थाले रोजगारीको अवसर मात्र नभई नेपालसँग जोड़िएको लामो समयदेखिको गोर्खा सैनिक इतिहासमा समेत असर परेको उल्लेख गरिएको छ। भूतपूर्व सैनिकको संघ संस्थाको नवीकरणका विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको छ। नेपाली सेनामा सेवा गरेर अवकाश प्राप्त गरेका व्यक्तिहरूलाई भूतपूर्व सैनिकका रूपमा चिनिँदै आएको उल्लेख गर्दै संघ संस्थाको नाममा सैनिक शब्द प्रयोगप्रति आपत्ति जनाउनुको औचित्यमाथि प्रश्न उठाइएको छ। आयोजकले कार्यक्रम कुनै राजनैतिक दल, व्यक्ति वा समूहसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ। नेपाली युवाको लागि भारतीय सेनामा भर्तीको अवसर पुनः सञ्चालन तथा भूतपूर्व सैनिकका संघ संस्थाको नवीकरणसँग सम्बन्धित विषयमा राज्यको ध्यान आकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकारोक्ति गर्नुभएको छ। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन ठेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उहाँले बताउनुभयो। आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा लामिछानेले राष्ट्रसभाको जग बलियो हुनु पूर्व अगाडि नै संरचना ठूलो बनेको टिप्पणी गर्नुभएको हो। उहाँले भन्नुभयो, जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ भन्ने थाहा पाउन गाह्रो हुन्छ। राष्ट्रसभाको बलियो स्ट्रक्चर भन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो। मैले आज यहाँ स्वीकार्नै पर्छ, तर युवाको चाहना यही थियो। परिवर्तन एकदमै जरूरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाको रूपमा हेरेका थिए। त्यसकारणले हाम्रो जग बन्नुभन्दा पनि ठूलो र हाम्रो जगले धान्नुभन्दा पनि ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु। तर बनिसकेपछि यसलाई सुरक्षित ढंगले कहाँबाट टेको दिनुपर्छ, कहाँ कहाँबाट अड्याउनुपर्छ, त्यसका लागि पनि हामी तयार हुनु नै पर्छ। सभापति लामिछानेले युवा नेतृत्वको

0: यो समय परीक्षाको घड़ी भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो यदि हामीले परिणाम दिन सकेन भने समाजमा एउटा घातक वास्तव निर्माण गरिनेछ। युवाहरू आलाखाचा हुन्छन्, अनुभव बिना राजनीति चल्दैन, मेयर नै चाहिन्छ। यो भाष्यले अर्को युगको युवाहरूलाई नेतृत्वमा हुन रोक्नेछ। हामी इतिहासको यो भारी बोक्न चाहँदैनौं, त्यसैले हामीले इमान्दार भएर कर्मबाटै युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्नेछ। सम्बोधनका क्रममा लामी छानेले राष्ट्रपा अहिले वैकल्पिक शक्ति मात्र रहेर नपुग्ने भन्दै यसलाई देशको निर्विकल्प शक्ति बनाउनु पर्नेमा जोड दिनुभएको छ। नेपाल परिवार नियोजन संघ कास्की शाखाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर के चाहन्छन् युवा विषयक युवा भेला आयोजना गरेको छ। युवाको आवश्यकता, भावना, चाहना र समस्याका विषयमा प्रत्यक्ष छलफल गरी उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले भेला आयोजना गरिएको नेपाल परिवार नियोजन संघ काशी शाखाका सभापति नवीन सिक्देलले बताउनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 18 कार्यालयको सहयोगमा आयोजना भएको बेलामा विभिन्न क्षेत्रमा आबद्ध रहेका 18 देखि 22 वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहेको उहाँको भनाइ छ। कार्यक्रममा सामूहिक छलफललाई प्राथमिकता दिएको उहाँले बताउनुभयो। सभापति सिग्देलका अनुसार कार्यक्रममा युवालाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा समेत जानकारी गराइएको थियो। सामूहिक छलफलको लागि 7 वटा समूह विभाजन गरेर प्रस्तुति राख्न लगाइएको उहाँले बताउनुभयो। सहभागी युवाले समाजमा गएर यौन तथा प्रजनन स्वास्थ्यका बारेमा समेत सचेतना फैलाउने विश्वास गरिएको छ। युवाको वर्तमान अवस्था, उनीहरूले भोगिरहेको समस्या, भविष्यवर्तीको अपेक्षा तथा राज्य र स्थानीय तहबाट प्राप्त हुनुपर्ने सेवा सुविधाका विषयमा युवाकै धारणा बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले बताउनुभयो। उहाँका अनुसार युवा पुस्ताका आवश्यकता र चाहनाबारे सरकारवाला निकायले आफ्नै दृष्टिकोणबाट धारणा बनाउने भन्दा युवाकै आवाज सुन्न आवश्यक भएकाले भेला आयोजना गरिएको थियो। भेलाबाट प्राप्त सुझाव तथा निष्कर्षलाई दस्तावेजका रूपमा तयार गरी स्थानीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित सरकारवाला निकायलाई बुझाउने संघको योजना छ। यसबाट युवाको वास्तविक आवश्यकता पहिचान गरी आगामी दिनमा युवा लक्षित नीति, कार्यक्रम तथा सेवाहरू निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा पोखरा 18 का वडा अध्यक्ष श्रीमती मलसेना, सदस्य कल्पना ढकाल छेत्री, नेपाल परिवार नियोजन संघ कास्की कोषा अध्यक्ष विष्णु दाहाल, स्टाफ नर्स अञ्जना भट्टराई भण्डारी र अनिसा भुजेल, सहभागी युवा हेमा सुनार र तेजेन्द्र केसीले बोल्नु भएको थियो। अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र पहिलो पाइला नेपाल पुतली बजार नगरपालिका शाखाको समन्वयमा सञ्चालन भएको युवाको कुरा युवाको आवाज कार्यक्रममा स्याङ्जाका युवाहरूले अनुभव, प्रेरणा र सम्भावनाको बारे आफ्नो प्रस्तुति राखेका छन्। कार्यक्रममा शिक्षा, उद्यमशीलता, कृषि, व्यवसाय, खेलकुद, पर्यटन, सामाजिक सेवाका विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूले आफ्नो सफलताको कथा, संघर्ष, प्रेरणा र स्याङ्जाका युवाहरूलाई नेपालमै रही विभिन्न कामहरू गर्न उत्प्रेरणा प्रदान गरेका थिए। कार्यक्रममा युवाको ऊर्जा, सृजनशीलता, नवप्रवर्तन, ज्ञान, सिप र नेतृत्वलाई सही दिशा र अवसरसँग जोड्न सके समुन्नत समाज र समृद्ध राष्ट्र निर्माण सम्भव भएको कुरामा जोड़ दिएको थियो। एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले युवाहरूको विचारलाई सम्मान गर्दै उनीहरूको क्षमता, प्रतिभा र सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो। पहिलो पाइला नेपाल स्याङ्जाका अध्यक्ष पवन मरासिनीले सृजनशील सोच, सकारात्मक कर्म र जिम्मेवार नेतृत्व मार्फत समृद्ध नेपाल निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा जोड़ दिनुभयो। कार्यक्रममा कृषि कर्ममा रहनुभएका विमान अर्यालले कृषिका आधुनिकीकरण र बजारीकरणसँगै कृषकको सम्मानको साथ सुन्तला लगायतका नगदे बालीले स्याङ्जाको समृद्धि सम्भव रहेको बताउनुभयो। धार्मिक क्षेत्रमा क्रियाशील युवा पण्डित प्रशान्त ढकालले युवाहरू कुलत र मानसिक विचलनबाट मुक्त हुन आध्यात्मिक चिन्तन, योग, ध्यानमा पनि अग्रसरता रहनुपर्ने बताउनुभयो। महिला युवा उद्यमी अञ्जु शर्मा रेग्मीले व्यवसायमा दुःख सुख आउने भए तापनि विचलित नभई अगाडि बढ़नुपर्ने बताउँदै स्याङ्जाका सुन्तलाको बोक्राबाट साबुन उत्पादन गर्ने व्यवसाय सफलतापूर्वक अगाडि बढ़ाइरहेको बताउनुभयो। युवा खेलाड़ी तथा क्रिकेट प्रशिक्षक एवं नेपाल क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाले निरन्तरको अभ्यास र मेहनतबाट खेल क्षेत्रमा अगाडि बढ़न युवाहरूलाई उत्प्रेरित गर्नुभयो। बालगृहमा हुर्किएकी योगासनको युवा खेलाड़ी प्रिया गर्तीले जस्तोसुकै दुःखमा पनि हरिष नखाई निरन्तरको अभ्यासबाट सफलता पाउन सकिने बताउनुभयो। युवा समाजसेवी तथा प्रधानाध्यापक स्मृति काफ्लेले देशमा नै धेरै अवसर भएको हुँदा सदुपयोग गर्दै अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रम औद्योगिक वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, युवा व्यवसाय अशोक शर्मा, अमर सेवा नेपाल बालगृह सञ्चालिका कमला पराजुली, युवा विद्यार्थी प्रसन्नता पौडेल, युवा व्यवसाय निश्चल लम्सालले नेपालमा विभिन्न क्षेत्रमा रहेको सम्भावनाबारे चर्चा गर्दै हरेक क्षेत्रमा सफलता प्राप्त गर्न मेहनत र निरन्तरता आवश्यक रहेको कुरा व्यक्त गर्नुभएको थियो। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत पार्वती भट्टले गर्नुभएको थियो। खौला लाखुटी पोखरा सम्पर्क समाजले छोरीबाट निश्चित मानव सेवा आश्रममा आश्रितलाई मंगलबार बेलुकाको खाना खुवाएको छ। संस्था स्थापनाको आठौं वर्ष प्रवेश गरेको अवसरमा समाजले यस्तो सहयोग गरेको हो। आश्रममा 90 जना महिला आश्रित छन्। उक्त कार्यक्रमको उद्घाटन गर्दै समाजका अध्यक्ष लालप्रसाद शर्माले समाजको आठौं वर्षको यात्रा केवल वर्षको अन्त्यको मात्र यात्रा नभई सामाजिक भावना, आपसी एकता, सहकार्य र सेवाको यात्रा समेत रहेको बताउनुभयो। समाज परिवर्तन ठूलो कामबाट मात्र हुँदैन, कहिलेकाहीँ एउटा व्यक्तिलाई दिएको सहयोग, इच्छा खाना, एक थोपा रगत वा आवश्यक परेको बेला उपलब्ध गराइएको औषधिले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ, उहाँले भन्नुभएको छ। त्यसैले सामाजिक सेवाको कामलाई आफ्नो दायित्वको रूपमा लिँदै आएको उहाँको भनाइ छ। इच्छा खाना खुवाउने कार्यक्रमलाई मानवताप्रतिको सम्मान, दुःखमा रहेका मानिसप्रतिको संवेदनशीलता र समाजमा हामी एकअर्काको लागि छौं भन्ने सन्देश दिने प्रयासका रूपमा लिएको उहाँले बताउनुभएको छ। मानव सेवा आश्रमले बेसहारा, असहाय तथा सड़कमा जीवन बिताउन बाध्य मानिसहरूलाई आश्रय दिएर जुन मानवीय काम अत्यन्तै प्रशंसनीय रहेको र यस्तो पुण्य कार्यमा समाजले आफ्नो क्षमता र सामर्थ्य अनुसार सानो भए पनि हातीमालो गर्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। समाजले यस अगाडि पनि मानव सेवा आश्रमलाई करिब 3 लाख रूपियाँ मूल्य बराबरको औषधि सहयोग गरेको थियो। कार्यक्रममा समाजका संस्थापक अध्यक्ष टक बहादुर कार्की, पूर्व अध्यक्षहरू, सल्लाहकार र कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा आश्रमको प्रमुख सम्झना बर्तोलाले समाजका अध्यक्ष शर्माले एकसा खानाको रकम 25,500 रूपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो। समाज जिल्ला प्रशासन कार्यालय कास्कीमा 2076 साल साउन 26 गते गैर नाफामूलक सामाजिक संस्थाको रूपमा दर्ता भएको थियो। समाज पर्वतको कुष्मा नगरपालिकातिर खौला लाकुरीमा जन्मिएर पोखरा आई स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएकाहरूको संस्था हो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की। फोन 061-581-822, 572-287।
6: हेलो पोखरा, BYD सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि BYD सर्भिस स्टेसन सुचारु हुँदैछ। यो सँगै BYD 3S फेसिलिटिज, सेल्स, सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162 590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड
8: प्रेसर,
7: हार्ट फेल,
8: छाती को दुखाई तथा थकान,
7: मुटुको को भल्क मा समस्या,
8: मुटुको को बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडीजी,
8: मुटुको को धड़कन मा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखे को वा राख्नु पर्ने,
7: एंजियोग्राफी एंजियोप्लास्टिक गरे को वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 65 553 834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा विविध कार्यक्रम गरी 27 अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा विभिन्न सन्दर्भ साझा आकांक्षा रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यो नाराले विश्वभरका युवामा फरक फरक परिस्थितिका बावजूद शिक्षा, रोजगारी, स्वास्थ्य, निर्णय प्रक्रियामा सहभागिता र उज्जवल भविष्य निर्माण जस्ता साझा आकांक्षालाई जोड़ दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाको प्रमुख धनराज आचार्यले युवाहरूलाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकास मार्फत सशक्तिकरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले युवाको क्षमता, सृजनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष नेपानेले युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्धन तथा नेतृत्व विकासलाई प्राथमिकतामा राखेर परिषदले आफ्ना गतिविधि अघि बढ़ाइरहेको उहाँको भनाइ थियो। दिवसका अवसरमा युवा सहभागिता र क्षमता विकासमा केन्द्रित विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ। शेयर बजार लगातार दोस्रो दिन स्थिर रहेको छ। हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक निफ्टी आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको छ। आज कारोबार रकम घटेको छ। हिजो 4 अर्ब 11 करोड़को कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख कित्ता शेयर 3 अर्ब 53 करोड़ रूपियाँमा किनबेच भएको छ। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 अनि परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। 1100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा धेरै घरमा क्षति पुगेको छ। यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्द्वको कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाड़ा महँगो हुनुको साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेको कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अलजजिराको खबरमा उल्लेख छ। युद्धको कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभाव परेको छ। सन् 2018 को एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात करिब 70% घटेको थियो। सन् 2015 यमनमा युद्ध शुरू भए त समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुती विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। जापानमा आयोजना हुने नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताको लागि आवेदन मंगलबारदेखि खुल्ला भएको छ। गिनीज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल वुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइसी प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। विश्व एथलेटिक्सको प्लाटिनम लेभल रोड रेस समेत रहेको प्रतियोगितामा विश्वस्तरीय धाविकासँगै पहिलोपटक म्याराथन दौड़देखि व्यक्तिगत उत्कृष्ट समयको लक्ष्य राख्ने धाविकासम्मले सहभागिता जनाउनेछन्। आयोजकले सन् 2027 लागि प्रतियोगिताको क्षमता 2000 बढ़ाएर 22,000 धाविका पुर्याएको छ। 42.195 किलोमिटरको एउटै दूरीमा 19 वर्षदेखि 80 वर्ष उमेर समूहसम्मका महिलाले दौड़नेछन्। दौड़ पूरा गर्ने प्रत्येक धाविकालाई फ्रान्सेली लग्जरी ब्राण्ड वाकारातले प्रतियोगिताको लागि तयार पारेको विशेष क्रिस्टल टम्बलर प्रदान गरिनेछ। सन् 2027 को टम्बलरको डिजाइन भने दौड़को अघिल्लो दिन आयोजना हुने म्याराथन एक्सपोमा सार्वजनिक गरिने आयोजकले जानकारी दिएका छन्। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड BCCI र अफगानिस्तान क्रिकेट बोर्ड ACBले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका हुन्। T20 श्रृंखलाको 3 वटै खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो T20 सेप्टेम्बर 13, दोस्रो T20 सेप्टेम्बर 15 र तेस्रो T20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 को जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक T20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्युचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा T20 श्रृंखला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलु मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। यी दुई टोलीले यही वर्षको जून महिनामा 3 खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेका थिए। यो श्रृंखला भारतले 3-30 क्लीन स्वीप गरेको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी।
विश्व युवा दिवसको सन्दर्भमा सामाजिक विकास मन्त्रालयद्वारा युवा कविता प्रतियोगिता आयोजना संयोग बस्याल प्रथम नेपाली युवाको लागि भारतीय सेनाको भर्ती पुनः सञ्चालन गर्न भूतपूर्व सैनिकको माग ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको उल्लेख नेपाल परिवार नियोजन संघ कास्की शाखाद्वारा युवा भेला आयोजना युवाको धारणा बुझ्ने उद्देश्य कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो यमनको लाल सागरमा युद्ध माझीहरूको जीविकोपार्जन संकटमा र नागुआ मेन्स म्याराथनको आवेदन खुल्यो नेपाली महिलालाई पनि सहभागी हुने अवसर भारतले सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने साँझ 6 बजेको अनपर्ण हाइलाइट्स यति नै प्राविधिक मित्र आर्यनसँगै राजारामलाई बिदा दिनुहोस् हाम्रो अर्को भेट राति 9 बजेको अनपर्ण हाइलाइट्समा हुनेछ नमस्कार।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज।
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
6: फोन 061-572-648-579.
8: हेलो
9: हजुर नमस्कार.
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो, मैले केही भरे पाइन.
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो. भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
9: हो यही कुरा भन्नलाई फोन गरेको हो काका. अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको.
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ. भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्.
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज. म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु.
1: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ. फोन 061-433-342-433-640.
10: फिस्टेल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
11: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
10: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ. पिस्टल आइबिएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
12: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो. पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्. सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा. फोन नम्बर 98-082-85-17-17, 98-082-85-17-17.
13: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
6: म त बिएचएम पढ्ने हो एनटिएचएमसीमा.
13: म पनि बिबिए एनटिएचएमसीमा नै पढ्ने सोचिरहेको छु.
6: शशिधर अनि तिमी नि?
14: म त बिबिए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
6: त्यो पनि एनटिएचएमसीमा छ नि.
13: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बिएचएम, बिबिए, बिबिए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटिएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ. सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्.
6: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसी पोखरा. फोन 061-50-50-78-50-51-33 र 576-458.
15: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र
1: पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
16: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
17: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि
18: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
19: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
20: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
19: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
20: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
19: फोन नम्बर 061-451-000
20: 061-451-002 मोबाइल नम्बर 9856084-66।
19: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
18: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
21: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
22: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
22: यहाँ अत्याधुनिक थ्री टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917728, मोबाइल 9560027729।
22: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
21: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
22: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
21: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेसनल कलेज, पोखरा 8 सिमलचौर। फोन 0165371638844। वेबसाइट www.lagrandi.edu.np।
23: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
24: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
25: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वाटसलिया पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2 77।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि भरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082 9461-48082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: ఫోన్ పాయింట్ సంగ సదై రివార్డెడ్
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयु तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपिडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
1: टाइम चेक
8: यति बेला साँझको 7 बजेको छ
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने क्षमा
11: 93.4
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
13: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
12: उपचार हुने समस्याहरू
13: हृदयघात
12: हाई ब्लड प्रेसर
11: प्रेसर,
14: हार्ट फेल,
11: छाती को दुखाई तथा थकान,
14: मुटुक को भल्क मा समस्या,
11: मुटु को बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडीजी,
11: मुटु को धड़कन मा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
11: पेसमेकर राखे को वा राख्नु पर्ने,
14: एंजियोग्राफी एंजियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
11: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
15: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
11: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2665 53 834।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
4: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवन दौडन र दौडाउन प्रेरित गरौं
4: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: आजको

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
6: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
1: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123-98-028-50-701 98-028-50-702।
4: हेलो पोखरा, बीवाईडी सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारु हुँदैछ। यो सँगै बीवाईडी 3S फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more details, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850607729
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
3: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084466
3: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9850607031 9750010031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटीको सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 9822979993
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97161000230

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162, 590-163।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्छन् त डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1162

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपांगता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार. फोन 061411777 मोबाइल 98569972 77.
3: फिर्ता 20% सम्म क्याश फिर्ता
4: जहिले पनि जहाँ पनि
5: क्याश फिर्ता लिनु भए त
6: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड. नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.
8: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ.
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ.
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ.
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ. यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं.
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ.
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ.
9: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ. मिति यही 2083 साल भदौ 6 गते शनिबार. स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी.
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला. सम्पर्क 061588716.
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला.
2: वेबसाइट www.pokhramarathon.org.
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा.

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि हाल्नुहोस्
5: रेडियो अन्नपूर्ण 93.4।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
7: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
6: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
7: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
8: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
6: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
7: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
6: वेबसाइट www.pokharamarathon.org।
7: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: प्रत्येक
6: महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
7: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
6: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
7: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविक प्राविधिकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
8: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
6: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
7: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
6: वेबसाइट www.pokhramarathon.org।
7: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा। ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
6: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
6: शशिधर, अनि तिमी नि?
5: म त बीबीए
7: पाचन माथिल्लो तल्ला।
6: वेबसाइट www.pokhramarathon.org।
7: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: सीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।

0: फोन बाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-34.
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 061-451-000,
6: 061-451-002, मोबाइल नम्बर 9856084-66।
5: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
8: हेलो पोखरा, बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10, पोखरा।

0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165 73 163 582 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
4: हृदयघात,
1: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061857268534।
6: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856000536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
9: रेडियो अन्नपूर्ण 93.4।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धति कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: 7.5 सधैँ रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिदे कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियत पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार आजको पास त उतै होला छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: अब तपाईँ रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।
1: आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकी सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकारक केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
2: चाँडो भन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
1: नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफले र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुसरा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरूद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरायलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रूबेला विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पकड़ रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लीटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाश मुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढ़ी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोशाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्ति आएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
4: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। बत्ती लाएर बसेर मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर्छ भनेर भन्न पाइँदैन।
1: रासोपाका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्ति प्रति असन्तुष्टि जनाए। रासोपाका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
5: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँको इन्भल्भमेन्ट छ, कुनै पनि इन्भल्भ छ, हामी को हौ उहाँहरूलाई चाहिँ के इज्जत र सम्मान गर्ने? कानूनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमीर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जसलाई गिराएर होइन।
1: रासोपाकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
6: यो अहिले टुङ्ग्याउने विषय होइन। उहाँहरूलाई डिरेक्टली हामीहरूले आरोप लाउन मिल्दैन। उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौँ। चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी छौँ।
1: रासोपाकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। रासोपाकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनामा जोड़ दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौं।
7: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा। र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ त्यो 19,190 भन्दा बढी उजुरीमा, र 8% मात्रै हारारीमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ। र यही अनुसारको अन्य उसमा चाहिँ गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैंक, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटाछिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो एक घण्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग गरेको खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्नलाई, यस्तै साइबर स्क्याममा प्रयोग भएका संचार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, म्युल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीड़ित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानून तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ, लक्ष्य छ यसमा। र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ यो कन्सेप्ट पेपर तयार गरेर तालुक गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
8: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
7: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, स्रोत साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने असाध्यै प्रभावकारी हुन्छ। किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ, अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
8: मैले चाहिँ यो किन पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ, त्यस कारणले
7: त्यो सही कुरा हो। तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरुन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रभावको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित ब्याङ्क, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानून बमोजिम खाता रोका, फुकुवा, नम्बर सिम निष्क्रियता, डोमेन आइपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ, जुन म्युल एकाउन्ट हुन्छ, वालेट, डिभाइस, सिम, सेन्डर आइडी, फिसिङ लिङ्क, मालिसियस एप, सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिवृद्धिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीड़ितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्यामजन्य रकमको रोक्का, फुकुवा, प्रमाण संकलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रयोग अनुसन्धान निकायलाई प्रमाण, तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
8: के जवाफ प्राप्त गर्नु भएको छ र कहिलेसम्म यो सुरु हुने देखिन्छ?
7: चालु गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
9: नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद बागले र सूचना प्रविधिको विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
10: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
9: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुसरा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका इजरायलीहरू अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरूबीच संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले मंगलबार न्यूयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क संकटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिनी सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबु रिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै त्यसका ढुङ्गाहरू प्रयोग गरेर सड़क अवरूद्ध गरेको देखिन्छ।
9: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरालाई आईटी हब बनाउन गण्डकी सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेको बनाई, निजी क्षेत्रलाई समस्या मात्र नसुनाई समाधानका योजना लिएर आउन आग्रह। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी। विश्व युवा दिवसको सन्दर्भमा सामाजिक विकास मन्त्रालयद्वारा युवा कविता प्रतियोगिता आयोजना, संयोग बस्याल प्रथम। पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको भौतिक प्रगति 70% पछिल्लो समय कामले गति लिँदै। नेपाली युवाको लागि भारतीय सेनाको भर्ती पुनः सञ्चालन गर्न भूतपूर्व सैनिकको माग, ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको उल्लेख। नेपाल परिवार नियोजन संघ कास्की शाखाद्वारा युवा भेला आयोजना, युवाको धारणा बुझ्ने उद्देश्य। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। यमनको लाल सागरमा युद्ध, माझीहरूको जीविका उपार्जन संकटमा र एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल बहराइनसँग। भारतले सेप्टेम्बर मा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधि आईटीको पनि केन्द्रका रूपमा विकास गर्ने बताउनु भएको छ। युवा उद्यमी मञ्च एनवाईईएफ पोखरा र पोखरा रिसर्च सेन्टरले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा डिजिटल उद्यमशीलता, रिमोट वर्क इकोसिस्टम तथा सूचना प्रविधि पूर्वाधार विकास विषयक अन्तर्क्रियामा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। मुख्यमन्त्री पाण्डेले विगतमा बनेपामा बनाइएको आईटी पार्क भौतिक संरचनामा मात्र सीमित भएर असफल भएको उल्लेख गर्दै पोखरामा त्यस्तो गल्ती नदोहोर्याउने बताउनु भएको छ। उहाँले पोखराका होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थलहरूमा डिजिटल प्रमाणीकरण गरी डिजिटल नोम्याडहरूका लागि उपयुक्त गन्तव्य बनाउन सकिने धारणा राख्नु भएको छ। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आईटी क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधारमा जोड़ दिनुभयो। उहाँले सड़क र हवाई कनेक्टिभिटीसँगै विद्युतको नियमित आपूर्ति र तीव्र गतिको इन्टरनेट पहिलो शर्त भएको बताउनुभयो। कार्यक्रम अवधिमै पटक पटक विद्युत काटिएको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, अहिले नै यहाँ 3 पटक बत्ती गइसक्यो। यस्तो अवस्थामा आईटी क्षेत्रको विकास मुस्किल हुन्छ। यसलाई नियमित र गुणस्तरीय बनाउन हामी लाग्नेछौं। मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रलाई केवल समस्या मात्र नसुनाई स्पष्ट समाधानको योजना लिएर आउन पनि आग्रह गर्नुभयो। उहाँले सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा आईटी क्षेत्रमा लगानी गर्न प्रदेश सरकार खुल्ला रहेको जानकारी दिनुभयो। आफू आईटी विज्ञ नभए पनि यसको महत्व बुझेको बताउँदै उहाँले युवाहरूलाई स्वदेशमा अवसर सिर्जना गर्न सरकार लागि परेको बताउनुभयो। 2-10 वर्ष अघिको तथ्याङ्क स्मरण गर्दै उहाँले आईटी क्षेत्रबाट मात्रै नेपालमा 65-70 अर्ब रूपियाँ भित्रिएको कुरा सुन्दा आफू उत्साहित भएको बताउनुभयो। उहाँले प्रदेश सरकारले अहिले आर्टिफिसियल इन्टेलिजेन्स एआई र सूचना प्रविधि सम्बन्धी नीति तथा कानून निर्माणको प्रक्रिया अगाडि बढ़ाइसकेको जानकारी दिनुभयो। दक्ष जनशक्तिको अभाव र पलायनको बारेमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभएको छ, आईटी हेर्ने मान्छे खोजेको 3 महिना भइसक्यो तर पाइएको छैन। अधिकृत तहको 60,000 रूपियाँ तलबमा कोही आउन मान्दैन। उहाँले युवाहरूलाई विदेश गएर सिप र पैसा कमाए पनि आफ्नो मातृभूमिलाई नबिर्सन आग्रह गर्नुभयो। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आईटी क्षेत्रलाई व्यवस्थित गर्न र लगानी आकर्षित गर्न प्रदेश सरकारले आफ्ना अधिकार क्षेत्रभित्र रहेर अधिकतम लचकता अपनाउने बताउनुभयो। उहाँले संघीय सरकारसँग समन्वय गरेर भए पनि पोखरालाई प्रविधि मैत्री शहर बनाउने अभियानलाई निष्कर्षमा पुर्याउने दावी गर्नुभयो। कार्यक्रममा पोखराका युवा उद्यमी र आईटी विज्ञहरूले गण्डकी प्रदेशमा डिजिटल पूर्वाधारको अवस्था र सुधारको उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए। काठमाडौँ उपत्यकासहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै पनि कायम छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3-7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक
1000 भन्दा धेरै सिलिण्डर बिक्री गरिरहेको छ तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अघि बढ़ाइएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा धेरै ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढ़े पनि विगतको अभावको कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एसएम कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा धेरै सिलिण्डर बिक्री गरिरहेको छ तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्।

प्रतियोगितामा समीक बस्याल प्रथम हुनुभएको छ। अन्तर्राष्ट्रिय वित्त दिवसको सन्दर्भमा आयोजित प्रतियोगितामा छनौट भएका 13 जना सहभागी मध्ये बस्याल उत्कृष्ट घोषित हुनुभएको हो। बस्यालले युवा हो शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो। प्रथम हुनुभएका उहाँले प्रमाणपत्र सहित नगद 15,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभयो। प्रतियोगितामा मदन घिमिरे द्वितीय, मिलन अधिकारी गम्भीर यात्री तृतीय तथा आदर्श लम्साल र सुनिया बास्तोला सान्त्वना हुनुभएको छ। द्वितीय हुनुभएका घिमिरेले 12,000, तृतीय हुनुभएका अधिकारीले 10,000 तथा सान्त्वना हुनुभएका लम्साल र वास्तुलाले जनै 5,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गर्नुभयो। प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। उहाँहरूलाई गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङ, मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै मन्त्री रेखा गुरूङले युवाहरूले कविता मार्फत महत्वपूर्ण विषयहरू उठान गरेको बताउनुभयो। युवाका भावना, समस्या र आकांक्षालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड़ दिँदै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलले कविता प्रतियोगिताले युवाको भावना र दृष्टिकोण बुझ्ने अवसर प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार युवा केवल निश्चित उमेरसम्म मात्र नभई विचार र सोचको प्रतिनिधित्व गर्ने शक्ति हो। उहाँले युवा रोजगारी खोज्ने मात्र नभई अरूलाई समेत रोजगारी दिन सक्ने जनशक्ति बन्नुपर्ने बताउनुभयो। देश निर्माणको मुख्य जिम्मेवारी युवाको काँधमा रहेको उल्लेख गर्दै पौडेलले युवाको सक्रिय सहभागिता बिना राष्ट्रको विकास सम्भव नहुने धारणा राख्नु भएको थियो। भिन्न परिवेश साझा आकांक्षा भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसमा मन्त्रालयले साप्ताहिक कार्यक्रम आयोजना गरेको थियो, जस अन्तर्गत कविता प्रतियोगिताका लागि कुल 18 कविता प्राप्त भएका थिए। तीमध्ये 13 कविता छनौट गरिएको थियो भने प्रतियोगितामा 10 कविता वाचन गरिएको आयोजकले जानकारी दिनुभएको छ। प्रतियोगिताको निर्णायक संयोजकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठ रहनुभएको थियो। निर्णायक सदस्यमा रूपेन्द्र प्रभावी जोशी, अनुराग अधिकारी र लक्ष्मी थापा रहनुभएको थियो। प्रतियोगिता सफल बनाउन गण्डकी प्रज्ञा प्रतिष्ठानले समन्वय गरेको थियो। मन्त्रालयको युवा शाखा प्रमुख नारायण प्रसाद बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता समेत रहनुभएका उपसचिव घनश्याम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रतियोगिताले युवाको सिर्जना, विचार र समसामयिक विषयप्रतिको दृष्टिकोणलाई सार्वजनिक गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। कविता सृजनका माध्यमबाट युवाको आवाजलाई नीति निर्माण र सामाजिक बहससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ। नेपाली युवाको लागि भारतीय सेनामा भर्तीको प्रक्रिया पुनः सञ्चालन गर्न तथा भूतपूर्व सैनिकको संघ संस्थाको नवीकरण सहज बनाउन माग गर्दै पोखरामा ध्यानाकर्षण कार्यक्रम गरिएको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखरा कास्कीको आयोजनामा बुधबार पोखरामा र्यालीसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखरा कास्कीका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीका अनुसार नेपाली युवाको लागि अग्निपथ भर्ती पुनः सञ्चालन र भूतपूर्व सैनिकका संघ संस्थाको नवीकरणको विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो। ज्ञापनपत्र बुझाउनु अघि पोखरा रंगशालाबाट र्याली निकालिएको थियो। र्याली पोखरा रंगशाला, पृथ्वी चोक, सिर्जना चोक, रत्नचोक हुँदै शहीद चोक पुगेको थियो। शहीद चोकमा कोणसभा तथा ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम गरिएको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङ मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाइएको आयोजकले जानकारी दिएका छन्। ज्ञापनपत्रमा नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने अवसर पुनः उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा भारतीय सेनामा भर्ती भएर सेवा गर्ने नेपाली युवाले रोजगारीसँगै देशको गौरव र इतिहाससँग जोड़िएको अवसर प्राप्त गर्दै आएको उल्लेख छ। अग्निपथ योजना अन्तर्गतको भर्ती प्रक्रिया रोकिँदा ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको भन्दै सरकारले यस विषयमा भारत सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग गरिएको छ। आयोजकले अग्निपथ योजना अन्तर्गत भर्ती हुने युवाको उमेर 4 वर्षीय सेवा अवधि तथा सेवापछि निश्चित प्रतिशत युवालाई भारतीय सेनामै स्थायी सेवामा राख्ने व्यवस्था लगायतका विषयलाई समेत ध्यानमा राखेर नेपाली युवाको लागि भर्ती प्रक्रिया पुनः सञ्चालन गर्नुपर्ने जनाइएको छ। विज्ञप्तिमा नेपाली युवालाई भारतीय सेनामा भर्ती हुनबाट रोकिएको अवस्थाले रोजगारीको अवसर मात्र नभए नेपालसँग जोड़िएको लामो समयदेखिको गोर्खा सैनिक इतिहासमा समेत असर परेको उल्लेख गरिएको छ। भूतपूर्व सैनिकको संघ संस्थाको नवीकरणका विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको छ। नेपाली सेनामा सेवा गरेर अवकाश प्राप्त गरेका व्यक्तिहरूलाई भूतपूर्व सैनिकका रूपमा चिनिँदै आएको उल्लेख गर्दै संघ संस्थाको नाममा सैनिक शब्द प्रयोगप्रति आपत्ति जनाउनुको औचित्यमाथि प्रश्न उठाइएको छ। आयोजकले कार्यक्रम कुनै राजनीतिक दल, व्यक्ति वा समूहसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ। नेपाली युवाको लागि भारतीय सेनामा भर्तीको अवसर पुनः सञ्चालन तथा भूतपूर्व सैनिकको संघ संस्थाको नवीकरणसँग सम्बन्धित विषयमा राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।
पोखरा मुगलिन सड़क आयोजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको भौतिक प्रगति 70% पुगेको छ। विक्रमसम्म 2079 साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा शुरूमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो। गत जेठमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन पुलको निरीक्षण गरी निर्धारित समयमै

0: काम सक्न आयोजना कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो। पुल निर्माणको लागि पछिल्लो पटक थपिएको म्याद आगामी फागुनसम्म रहेको आयोजना कार्यालयले जनाएको छ। अहिले पुलको डाउनस्ट्रीम तर्फ टावर निर्माण र पाइप राख्ने काम भइरहेको आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुमारले बताउनुभएको छ। बिहिबारदेखि स्ल्याब ढलानको काम शुरू हुन्छ, उहाँले भन्नुभएको छ। पुलमा रहेका चारवटै टावरमा पनि 75% काम सकिएको छ। थपिएको म्यादभित्रै काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिएको प्रमुख इन्जिनियर कुमारले बताउनुभयो। डाउनस्ट्रीम तर्फको ढलानपछि अपस्ट्रीममा टावर निर्माण र पाइप जडानको काम शुरू हुने उहाँको भनाइ छ। भ्याट बाहेक 94 करोड़को ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो। यस अगाडि मापदण्डभित्रका संरचना समयमा नहटाउँदा पुल निर्माणको काम पनि सुस्त भएको थियो। पुलका लागि चाहिने केबल लगायतका सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले पनि काममा ढिलाइ हुँदै आएको छ। केबल स्टेट प्रविधिको उक्त पुल एसियाली विकास ब्याङ्कको ऋण सहयोगमा सड़क विभाग मार्फत निर्माण भइरहेको हो। 6 लेनको उक्त सड़कमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बन्ने प्रमुख इन्जिनियर कुमारले बताउनु भएको छ। पुरानो प्रविधिको भन्दा अहिले बनाउनका लागि पुल डिजाइनको हिसाबले आकर्षक बनाइएको जनाइएको छ। सिग्नेचर पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ़नेछ। 190 मिटरको उक्त पुल निर्माणमा कंक्रीट र फलामको प्रयोग भएको प्रमुख इन्जिनियर कुमारले बताउनु भएको छ। पुल निर्माण पूर्व विदेशी प्राविधिक सहितको टोलीले पुलको डिजाइन गरेको थियो। पोखरा मुगलिन सड़क विस्तार तथा स्तरोन्नति आयोजना अन्तर्गत पोखराको सेती र तनहको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकारोक्ति गर्नुभएको छ। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उहाँले बताउनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले राष्ट्रसभाको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको टिप्पणी गर्नुभएको हो। उहाँले भन्नुभयो, जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ भन्ने थाहा पाउनुको लागि गाह्रो हुन्छ। राष्ट्रपाको बलियो स्ट्रक्चर भन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले स्वीकार्नुपर्छ। तर युवाको चाहना यही थियो, परिवर्तन एकदम जरूरी थियो। सभापति लामिछानेले युवा नेतृत्वको लागि यो समय परीक्षाको घड़ी भएको उल्लेख गर्नुभएको छ। सम्बोधनका क्रममा लामिछानेले राष्ट्रपा अब वैकल्पिक शक्ति मात्र नभएर यसलाई देशको निर्विकल्प शक्ति बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल परिवार नियोजन संघ कास्की शाखाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर के चाहन्छन् युवा विषयको युवा भेला गरेको छ। युवाको आवश्यकता, भावना, चाहना र समस्याको विषयमा प्रत्यक्ष छलफल गरी उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले भेला आयोजना गरिएको नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले बताउनु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 18 कार्यालयको सहयोगमा आयोजना भएको बेलामा विभिन्न क्षेत्रमा आबद्ध रहेका 18 देखि 22 वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहेको उहाँको भनाइ छ। कार्यक्रममा सामूहिक छलफललाई प्राथमिकता दिएको उहाँले बताउनु भएको छ। सभापति सिग्देलका अनुसार कार्यक्रममा युवालाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा समेत जानकारी गराइएको थियो। सामूहिक छलफलको लागि 7 वटा समूह विभाजन गरेर प्रस्तुति राख्न लगाइएको उहाँले बताउनुभयो। सहभागी युवाले समाजमा गएर यौन तथा प्रजनन स्वास्थ्यको बारेमा समेत सचेतना फैलाउने विश्वास गरिएको छ। युवाको वर्तमान अवस्था, उनीहरूले भोगिरहेको समस्या, भविष्यप्रतिको अपेक्षा तथा राज्य र स्थानीय तहबाट प्राप्त हुनुपर्ने सेवा सुविधाको विषयमा युवाकै धारणा बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले बताउनु भएको छ। उहाँका अनुसार युवा पुस्ताका आवश्यकता र चाहनाबारे सरकारवाला निकायले आफ्नै दृष्टिकोणबाट धारणा बनाउने भन्दा युवाकै आवाज सुन्न आवश्यक भएकोले भेला आयोजना गरिएको थियो। भेलाबाट प्राप्त सुझाव तथा निष्कर्षलाई दस्तावेजका रूपमा तयार गरी स्थानीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित सरकारवाला निकायलाई बुझाउने संघको योजना छ। यसबाट युवाका वास्तविक आवश्यकता पहिचान गरी आगामी दिनमा युवा लक्षित नीति कार्यक्रम तथा सेवाहरू निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा पोखरा 18 का वडाध्यक्ष श्रीमती मल्सेना, सदस्य कल्पना ढकार छेत्री, नेपाल परिवार नियोजन संघ कास्कीको सदस्य विष्णु दाल, स्टाफ नर्स अञ्जना भट्टराई भण्डारी र अनुसा भुजेल, सहभागी युवा हेमा सुनार र तेजेन्द्र केसीले बोल्नु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-77।
6: हेलो पोखरा, BYD सर्भिस को सुपेरियर र सिन्सियर सर्भिस को साथमा अब पोखरामा पनि BYD सर्भिस स्टेशन सुचारू हुँदैछ। यो सँगै BYD 3S फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्स को सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्धचोक 10 पोखरा।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
6: हृदयघात,
7: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
7: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9804-46-5525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित LI मोटर्स। विस्तृत जानकारीको लागि LI मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5, नेपाल नंबर 1 ब्रांड, नक्कली देखि सावधान, जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
12: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा एकीकृत सेवाकारले स्याङ्जाको आयोजना र पहिलो पाइला नेपाल पुतली बजार नगरपालिका शाखाको समन्वयमा सञ्चालन भएको युवाको कुरा युवाको आवाज कार्यक्रममा स्याङ्जाका युवाहरूले अनुभव प्रेरणा र सम्भावनाको बारे आफ्नो प्रस्तुति राखेका छन्। कार्यक्रममा शिक्षा उद्यमशीलता कृषि व्यवसाय खेलकुद पर्यटन सामाजिक सेवाका विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूले आफ्नो सफलताको कथा संघर्ष प्रेरणा र स्याङ्जाका युवाहरूलाई नेपालमै रही विभिन्न कामहरू गर्न उत्प्रेरणा प्रदान गरेका थिए। कार्यक्रममा युवाको ऊर्जा सृजनशीलता नवपरिवर्तन ज्ञान सिप र नेतृत्वलाई सही दिशा र अवसरसँग जोड्न सके समुन्नत समाज र समृद्ध राष्ट्र निर्माण सम्भव भएको कुरामा जोड़ दिइएको थियो। एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले युवाहरूको विचारलाई सम्मान गर्दै उनीहरूको क्षमता प्रतिभा र सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्न आजको महत्वपूर्ण आवश्यकता भएको बताउनुभयो। एकीकृत सेवा कार्यालयका पौडेलले राष्ट्र निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो। पहिलो पाइला नेपाल स्याङ्जाका अध्यक्ष पवन मरासिनीले सृजनशील सोच सकारात्मक कर्म र जिम्मेवार नेतृत्व मार्फत समृद्ध नेपाल निर्माणको मार्गमा अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा कृषि कर्म मराउनुभएका विमान अर्यालले कृषिको आधुनिकीकरण र बजारीकरणसँगै कृषकको सम्मानको साथ सुन्तला लगायतका नगदे बालीले स्याङ्जाको समृद्धि सम्भव रहेको बताउनु भएको थियो। पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा विविध कार्यक्रम गरी 27 अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। समिति आशंका अनुसार यस नाराले विश्वभरका युवाको फरक फरक परिस्थितिका बावजूद शिक्षा रोजगारी स्वास्थ्य निर्णय प्रक्रियामा सहभागिता र उज्जवल भविष्य निर्माण जस्ता साझा आकांक्षालाई जोड़ दिएको छ। नारा रहेको छ विभिन्न सन्दर्भ साझा आकांक्षा। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले युवालाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकास मार्फत सशक्तिकरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले युवाको क्षमता सृजनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष नेउपानेले युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। पोखरा 29 भण्डारडिकमा रहेको जनप्रकाश माविको विद्यालय व्यवस्थापन समितिमा ईश्वरी सापकोटा चयन हुनुभएको छ। यसपूर्व भएको अभिभावकहरूको भेलाबाट छनौट भएका 4 जना अभिभावकहरू मध्येबाट वास्तविक अभिभावक नै समितिमा बस्नुपर्ने शिक्षा ऐन 2028 र शिक्षा नियमावली 2059 10 संशोधन अनुसार बुधबारको बैठकले सापकोटालाई अध्यक्षमा चयन गरेको हो। शेयर बजार लगातार दोस्रो दिन स्थिर रहेको छ। हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक नेप्सी आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको छ। आज कारोबार रकम घटेको छ। हिजो 4 अर्ब 11 करोड़को कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख किता शेयर 3 अर्ब 53 करोड़ रूपियाँमा किनबेच भएको छ। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटिजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 अनि परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्यांकन गर्ने कार्य निरन्तर भइरहेको छ। यमनको लालसागर तटमा लामो समयदेखि जारी द्वन्द्वको कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाड़ा महँगो हुनुको साथै समुद्रमा गोली चल्ने समुद्री खाना विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेको कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जनमा संकट पारेको अल जजिराको खबरमा उल्लेख छ। युद्धको कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभाव परेको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसिसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसिसीले आज परिमार्जित तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसअगाडि नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन साउदी अरेबिया हङकङ र मलेसिया रहेका छन्।
यस्तै समूह बीमा यूएई ओमान कुवेत कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्मेटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ। नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित कुमार पौडेल, आसिफ शेख, अर्जुन कुमार, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बशीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहनु भएको छ। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका हुन्। टी ट्वेन्टी श्रृंखलाको तीनवटै खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरालाई आईटी हब बनाउन गण्डकी सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेको बनाई। निजी क्षेत्रलाई समस्या मात्र नसुनाई समाधानको योजना लिएर आउन आग्रह। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी। विश्व युवा दिवसको सन्दर्भमा सामाजिक विकास मन्त्रालयद्वारा युवा कविता प्रतियोगिता आयोजना, संयोग वर्षाल प्रथम। पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको भौतिक प्रगति 70%, पछिल्लो समय कामले गति लिँदै। नेपाली युवाको लागि भारतीय सेनाको भर्ती पुनः सञ्चालन गर्न भूतपूर्व सैनिकको माग। ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको उल्लेख। नेपाल परिवार नियोजन संघ कास्की शाखाद्वारा युवा भेला आयोजना, युवाको धारणा बुझ्ने उद्देश्य। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। यमनको लाल सागरमा युद्धमाझीहरूको जीविकोपार्जन संकटमा र एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल बहराइनसँग खेल्ने। भारतले सेप्टेम्बरमा अफगानिस्तानसँग टी ट्वेन्टी श्रृंखला खेल्ने। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
5: हृदयघात,
2: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
6: छाला यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: BBA, BSc, CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड IT, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
3: फोन नम्बर 0614510000,
4: 0614510002, मोबाइल नम्बर 9856084466।
3: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
9: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 0165188371, मोबाइल नम्बर 9844034229।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: नेपालीको गौरव,
13: नेपालीको पहिचान,
12: पालिखे ढाका टोपी
13: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
5: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-576-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-2-98-1090।
15: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
16: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
15: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
16: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
15: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
16: फोन 530-815-530-815, मोबाइल नम्बर 98-562-22-871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
15: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
17: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
18: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
19: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
18: नेपाल आदिवासी जनजाति महासंघ।
20: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
21: हेलो
22: हजुर, नमस्कार।
21: हेलो
22: नमस्कार काका, सुन्नु भएन?
21: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
22: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
21: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
22: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
22: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
22: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
23: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
24: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
23: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज को आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।